मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील भएको समितिको निष्कर्ष छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार, नीतिगत सुधारका विषयमा विस्तृत रूपमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो उहाँहरूबीच करिब 2 घण्टा छलफल भएको। प्रधानमन्त्री शाहको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोलियान सहभागी भएका थिए। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलका लागि व्यवसायी मिन बहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ उपस्थित हुन सक्नु भएन। छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्री शाहले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको पूर्व अध्यक्ष ढकालले जानकारी दिनुभयो। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीसँगको छलफल अत्यन्त विस्तृत र समाधानमुखी भएको उल्लेख गर्नुभयो। विश्व प्राथमिक उपचार दिवस आज बसाई सराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्व विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाई सराई बढ्दै गइरहेको छ। नेपालमा पनि विपद, बाढी, पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाई सराई गर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा बसाई सराई यात्रा सहज हुँदैन, यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन्, जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय हुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा, संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाई सराई गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडा हाट, थकान, मानसिक दबाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ। यसै गरी बसाई सराई गर्नेहरूलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था, मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभई बसाई सराईका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रिन नदिन र जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ। झन्नै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको पाइएको छ। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भए त 2083 भदौ 3 गतेसम्मको अवधिमा सरकारले विभिन्न 43 वटा निर्णय मार्फत कुल 63 जना पदाधिकारी तथा सल्लाहकारहरू नियुक्त गरेको हो। प्रतिनिधि सभा सदस्य सीता थपलियाले मागेको सूचनाको जवाफ दिँदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्री परिषदको निर्णयबाट हालसम्म भएका नियुक्तिहरूको आधिकारिक विवरण उपलब्ध गराएको हो। प्रमाणित विवरण अनुसार सरकारले प्रधानमन्त्रीको सचिवालयदेखि नियामक निकाय, वित्तीय संस्था, सार्वजनिक संस्थान र विकास समितिहरूसम्म नियुक्ति गरेको देखिन्छ। विवरणमा भदौ 3 पछि भएका नियुक्तिहरू समेत समावेश गरिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेको छ। महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरिएको हो। पार्टीको गत भदौ 5 गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। रसुवाको भटिकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्ण बहादुर साउत, गोविन्द राज परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुन विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट
दायर गर्नुभएको हो। रेडमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ। शुक्रबार दायर भएको रेडको पहिलो पेशी आगामी सोमबार तोकिएको छ। रेड निवेदकहरूले ग्रीन आर्मी नेपाललाई सामान्य गैर सरकारी संस्थाका रूपमा मात्र हेर्न नमिल्ने जिकिर गरेका छन्। निवेदन अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त संस्था ग्रीन आर्मी नेपाल नामक दर्ता भएको छ। संस्थाले वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको आफ्नो सार्वजनिक विवरणमा उल्लेख गरेको छ। तर संस्थाले आफूलाई मिलिटरी इन्सपायर्ड संरचना भएको युवा संगठनका रूपमा प्रस्तुत गरेको, सदस्यहरूलाई क्याडेट, ब्रिगेडियर मार्सल र चिफ मार्सल जस्ता सैनिक प्रकृतिका दर्जामा विभाजन गरेको तथा वेबसाइटमा चिफ मार्सल र चेयरपर्सन र क्याडेट जस्ता पद नाम प्रयोग गरेको रेटमा उल्लेख गरिएको छ। नेपाल पञ्चाङ्ग अनुदायक विकास समितिले विक्रम सम्बत 2084 पात्रो पञ्चाङ्ग प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज 20 गते पात्रो गणनाको गणित पेश गर्न आह्वान गरेको छ। समितिले पञ्चाङ्ग खण्ड सौराक्त पद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सहप्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। असोज 20 गतेदेखि सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग पेश गर्न अनुरोध गरिएको पनि उहाँले सुनाउनु भयो। विक्रम सम्बत 2083 पात्रो समेत यही पद्धतिबाट स्वीकृति दिएको छ। नयाँ पञ्चाङ्गकारहरूले हातले लेखेको 3 वर्ष अर्थात् 2084 2086 गणितको मस्यौदा पेश गर्नुपर्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ। नयाँ पञ्चाङ्गकारले पञ्चाङ्ग गणनाको सबै आधार तथा विषयवस्तुको खेस्रा पनि समितिमा बुझाउनुपर्ने निर्णय समितिले गरेको अध्यक्ष भट्टराईले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र कारवाहीमा परेका तथा कारवाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न र पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नगराउन आग्रह गरिएको छ। राप्रपा जिल्ला कार्य समितिलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय धुम्बराई काठमाडौँमा पठाइएको पत्र मार्फत पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेका 4 तथा कारवाही प्रक्रियामा रहेका 3 पार्टीका गतिविधिबाट अलग राख्न अनुरोध गरिएको हो। पार्टीबाट कारवाही भई साधारण सदस्य समेत नरहे गरी निष्कासन गरिएका व्यक्तिहरूमा काठमाडौँका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विश्व तथा चितवनका गिरबहादुर तामाङ छन्। त्यस्तै कारवाही प्रक्रिया अघि बढाइएका व्यक्तिहरूमा दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौँका नुरज वज्राचार्य र धादिङका डम्बर तामाङ रहेका छन्। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको 30 तयारी थालेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको अध्यक्षतामा कोष सुरक्षा निकाय तथा विभिन्न सङ्घ संस्थाको सहभागितामा 30 2083 लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भिड नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो। पशुपति मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो। यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानुन आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखेको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको उत्तर दिँदै उहाँले विगतमा विधेयकको मस्यौदाहरू विभिन्न तज्ञ वा विभिन्न निकायलाई दिएको भन्दै विवाद हुने गरेको विषय पनि स्मरण गर्नुभयो।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका कार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई हिजो निर्देशन सहित विदाई गर्नुभएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिनुभयो। उहाँले विपद प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन तथा स्थानीय

0: महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई रु 2,00,000 निशुल्क उपचार गर्ने व्यवस्था गरेको छ। अति विपन्न हिंसा पीडित तथा व्यवहारिस बिरामीलाई काठमाडौँ महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाभित्र बसोबास गर्ने स्थायी बासिन्दा कानुन बमोजिम बसाइसराई गरी आएका व्यक्ति काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि कर्मचारी उनीहरूका परिवारका सदस्यलाई पनि सो सेवा प्रदान गरिनेछ। उपचारका लागि प्रति व्यक्ति रु 2,00,000 खर्च कोषबाट बेहोरिने उहाँले जानकारी दिनुभयो। कर्णाली शिवराज नेपाल भलिबल लिग एनभिएलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबड्डीमा भएको प्लेअफमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो। कर्णालीले 25-21, 20-25, 25-23 र 25-22 विजय भयो। कर्णालीका अलिरेजा अबाचुलुज म्यान अफ द म्याच घोषित हुनुभएको छ। नेपालले एसएससी प्रिमियर कप उपाधिका लागि आज चिर परिचित प्रतिद्वन्द्वी युएईको सामना गर्दैछ। खेल मलेसियाको बायोमास ओभरमा नेपाली समयअनुसार बिहान 7:15 सुरु हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ। नेपाल 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसएससी एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित्नेकाले लक्ष्यका साथ मैदान उत्रनेछ। प्रतियोगितामा अपराजित रहने युएई एक्लो टोली हो। युएई समूह चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो। नेपालले भने एक खेल गुमाएको छ। समूह चरणमा बहराइन, मलेसिया र हङकङ विरुद्ध जित्ने गालेको नेपाल हङकङसँग भने पराजित भएको थियो। यसै गरी नेपालले सेमी फाइनलमा ओमानलाई हराएको थियो। दुई टोली बीचको ब्याटिङमा भने केही कमजोरी देखिएको छ। सेमी फाइनलमा नेपाल 147 रन बनाएर पनि जित निकाल्न सफल भयो। यता युएईले 71 रनको लक्ष्य पुरा गर्न 3 विकेट गुमाएको थियो। पछिल्लो खेलमा दिपेन्द्र अहिलेले लय समात्नु नेपालका लागि राम्रो सङ्केत हो। अलराउन्ड प्रदर्शन गरेका उनले 3 विकेट पनि लिए। जारी खेलमा नेपालका लागि इशान पाण्डेले सर्वाधिक 152 रन प्रहार गरेका छन्। यसै गरी अर्जुन कुमारले 110 रन बनाएका थिए। यसै गरी युएईका लागि अदीप उस्मानीले सर्वाधिक 182 रन बनाएका छन्। उनलाई तुषार सूरीले 146 रन बनाएर 7 दिइरहेका छन्। दुवै टोलीको बलियो पक्ष भनेको बलिङ नै हो। नेपालका कप्तान सन्दीप लामिछाने उत्कृष्ट लयमा छन्। सर्वाधिक विकेटकर्ताको सूचीमा अगाडि छन्। उनले 16 विकेट लिएका छन्। सन्दीपलाई ललित नारायण राजवंशीले 9 विकेटका साथ पछ्याइरहेका छन्। हवस् दिने समाचारसँगै बिहान 5:40 मेलाम्ची अपडेट सकियो। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो मेलाम्ची सुन्दै गर्नुहोला। म त्यपिन ढुङ्गाना बिदा हुन्छु। नमस्ते।
1: रेडियो मेलाम्ची 107.2 मेगाहर्ज। You're listening to Everybody Dance Now. Dance Now. Time check. It's 6 a.m.
2: अहिले बिहानको 6 बजेको छ।
1: Time check. Radio.

0: भदौ शुक्ल पक्षको प्रतिपदा तिथि प्राथमिक उपचार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव। दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
1: बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने। विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
0: आर्थिक अभाव भएकालाई

0: शुल्क उपचार कागजमा मात्रै ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता
0: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट टेबल टेनिस खेलाडी प्राजना महर्जनलाई थाइल्याण्डमा जित
2: रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरको सबैभन्दा सुरुमा सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग
1: भोटिकोशीमा आएको विनाशकारी बाढीपछि रसुहा नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फसेको आशंका गरिएका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रुपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली एकमा सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी लेदो ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियो टेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
3: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्ड होल्डिङ सेन्टर सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइरहेको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलिन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाविरुद्ध खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाट खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 महिनादेखि 15 सम्पूर्ण बालबालिकाहरूलाई दादुर र रुगुदा विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
0: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
1: यसैबीच सरकारले भोटेकोसी बाढी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रुपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,000 रुपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,000 रुपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रुपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
0: यसैबीच भोटेकोसी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जङ्गबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
1: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाइमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
0: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल, भारत, चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो, त्यसमध्येका 25 हिमताल नेपाल छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसीमा पुनर्वस्तीको बहस, विपदको जोखिम र स्थानीयको भविष्य।
4: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
0: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बालबालिकाको पठन पाठन अवरुद्ध भएको छ। मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन्, यसका लागि नापी र मालपत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्र संघीय महासभामा उठाउँदैछन् यी 5 एजेन्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कारवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सडक पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खडा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सडक अवरुद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिन्डर बाँडेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानुनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
0: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढीको सन्नाटा सिङ्गो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी लिङलिङ टिमुरे घट्टे खोला रसुवागढीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दङ्गालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेकोसी हिमबाडीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टिम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाडीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढीमा भाइ डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णुप्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिलागुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको 2 ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमताल हिमालमा हिमताल, पहाडमा पहिरो, तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुङ्गानाले काठमाडौँबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाडमा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट, पहिरो, भूक्षय, गेग्रान थुप्रिने, बाढी, डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसै गरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने समेत राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ्दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
1: भोटिको चाहिँ बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञ संघको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्बस्ती बसाउने विषय। भोटेकोसी बाढीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: पूर्व सूचना प्रणालीलाई थप विस्तार र व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गऱ्यौँ, प्रगति पनि उल्लेख्य हासिल गऱ्यौँ। ठुला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका
10: छ।
4: अब पहाडी क्षेत्रमा अलिक बढिया छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनु, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
10: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि न। सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो। त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नि 40 मिटर माथि मात्र सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि। यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
4: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ। तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
10: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
4: अब यसमा म दुईवटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो, कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो गर्न नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
1: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
1: बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्ध खोप अभियान सुरु, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै,
0: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी,
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता,
0: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर 2 साताबाट
10: बाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त हुँदै
1: साझा खबरको अन्त्यमा अब कार्टुन कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौँ। यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जेएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कुल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन् माथि यस्तो लेखिएको छ, ठुलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
10: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: Cutting Edge. You are listening to Radio Milamsi 107.2 MHz.
1: Not to mention station sweepers. Demonstration.
2: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना.
3: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ. साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ.
4: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ.
3: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
2: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू.
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्.
2: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ.
3: फोन नम्बर 01-4575-891, 98-013-088-42, 98-013-088-37.
5: Website stlawrence.education.np. Your success, our commitment.
6: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ. प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामाशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्ने दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ. सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनी, मेलम्ची 11. सम्पर्क नम्बर 98-43-75-90-32, 98-43-75-90-32.
7: नानी, कता टाढै जान लागे के? होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि.
8: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
7: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ. नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग गडबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ.
8: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
7: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ. निवेदन प्राप्त भएपछि गाउँपालिका, नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ. पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ. त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ. समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ. समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ.
8: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
7: सबैजना हुन्छन् नि काकी. त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि.
8: आज नानीबाट धेरै कुरा जानियो. पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु.
7: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ्घ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: नमस्कार दिदी।
7: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
9: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
7: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
9: त्यहाँका सेवाहरू के छन् त?
7: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
10: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 9851042538, 9851042538।
11: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
12: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
13: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
12: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saathma kasari bhanne prashna kahile aaudaina,
13: tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tira ko vastavik yatra ho,
12: aajai samparka garnu hos dream city abroad education consultancy private limited, chave hill chuchepati chowk kathmandu,
13: phone 9866279606, 9845674956, 01592404।
12: ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
14: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
1: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
1: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङरोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहकवर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
2: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 9861-50-83-36,
0: 9809-95-452।
3: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
1: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
3: मेलम्ची 11 चौकीसँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
1: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
3: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ।
1: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट

0: एसएम फोटो फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो
1: पासपोर्ट भिसा फोटो
0: फोटो प्रिन्ट तथा फ्रेमिङ
1: भिडियो सुटिङ तथा एडिटिङ
0: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो
1: ड्रोन फोटो तथा भिडियो
0: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो
1: फोटो एडिटिङ कलर ग्रेडिङ
0: डिजिटल फोटो तथा भिडियो सेवा
1: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन
0: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि सम्पर्क नम्बर 98100 66569

0: सबै जनालाई आइ लाप यु ला नमस्ते म तपाईहरुकै सुन्ताली अनि तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलाम्ची 107.2 मेगाहर्ज
1: म पनि सुन्छु
0: अनि तपाईहरु पनि सुन्नुस है

कानूनले मानिसको स्वतन्त्रता छिन्ने काम गर्दैन, बरु त्यसको रक्षा गर्दै अझ व्यापक बनाउँछ। जोन लक। जोन लकको यो भनाइसँगै नमस्कार अनि हार्दिक स्वागत छ। रेडियो मेलन 107.2 मेगा सुन्दै हुनुहुन्छ तपाईँ यति बेला। बिहानको 7 बजिसकेको छ। हामी हरेक दिन बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम मेलन सिटवरी लिएर उपस्थित हुने गरेका छौँ। मेलन सिटवलीमा हामीले प्रस्तुत गर्ने विषयवस्तुबारे तपाईँलाई थाहा नै छ। हामीले हाम्रो गाउँठाउँमा हुने कार्यक्रमको बारेमा चर्चा गर्छौँ, साथसाथै हामीसँग रहेका राष्ट्रिय अन्तर्राष्ट्रिय तथा उपयोगी जानकारीहरू तपाईँहरूमा आज राख्ने गरेका छौँ। तपाईँ हाम्रो गाउँठाउँमा पनि कुनै कार्यक्रम गतिविधि हुँदैछन् भनेदेखि तपाईँले टिपाउन सक्नुहुनेछ 98 0 33 17 55 अथवा 0 11 40 11 23 फोन गरेर हामीलाई टिपाउनुभयो भने तपाईँले टिपाउनु भएको गतिविधि अथवा जानकारीलाई हामी कार्यक्रममा स्थान दिनेछौँ, प्रस्तुत गर्नेछौँ। त्यसका लागि हामीले नम्बर भनिसकेका छौँ र यो बिहानीको समय छ। यो बिहानीको समयमा हामीलाई धेरैजना साथीहरूले सुन्दै हुनुहुन्छ होला र धेरै पछि आज रेडियोमा हाम्रो कार्यक्रम सुन्ने साथीहरू पनि हुनुहुन्छ होला। हिजो मात्रै खुसी औँसी सकिएको छ, खुसी औँसीसँगै अहिले तिज, हरितालिका तिजको सुरु भइसकेको छ, तिज लागिसकेको होला। अनि घरबाट टाढा रहनुहुने साथीहरू तिज मनाउनका लागि अनि हिजो बुवालाई भेट्नको लागि घरमा आइसक्नु भएको होला र घरमा रमझम गर्दै यति बेला हामीलाई सुन्दै हुनुहुन्छ होला। मेलम्ची डबली आउँछ है भनेर मेलम्ची डबलीको पर्खाइमा रहनु भएको थियो भने तपाईँको पर्खाइ सकिसकेको छ। अब 1 घन्टा अर्थात् 8 बजीसम्म मेलम्ची डबलीमा अनि रातिको 10 बजीसम्म हामी तपाईँ सँगै रहनेछौँ। चिया पिउँदै हुनुहुन्छ होला अथवा कामको सिलसिलामा घरबाट बाहिर निस्किसक्नु भएको होला। दिउँसो घाम चर्कने डरले अहिले अलि शीतल शीतलमै आफ्नो काम सक्छु अनि दिनभरि घरमै बस्छु भन्ने योजना पनि बनाउँदै हुनुहुन्छ होला। कतिपय साथीहरूको, कतिपय व्यक्तिहरूको घरमा आज छोरी चेलीहरू टाढाबाट आउँदै हुनुहुन्छ होला, त्यसको पर्खाइमा पनि हुनुहुन्छ होला, मिठो खाना बनाउँदै हुनुहुन्छ होला, जे जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुन्न नभुल्नु होला भन्दै कार्यक्रम सुरुवात गर्छौँ। आजको पञ्चाङ्गबाट आज मिति देख्न 2083 साल भाद्र 27 गते शनिबार, इस्वी सम्बद्ध 26 सेप्टेम्बर 12 तारिक, नेपाल सम्बद्ध 1146 वर्ष ऋतु भाद्र शुक्ल पक्षको प्रतिपदा तिथि। नेपालमा सूर्योदय बिहान 5:48 भएको थियो भने सूर्यास्त बेलुकी 6:10 हुनेछ। आज प्राथमिक उपचार दिवस हो। हामीले भर्खरै प्रस्तुत गऱ्यौँ आजको पञ्चाङ्गलाई। पञ्चाङ्ग लगत्तै एउटा स्वदेश गान सुन्छौँ, त्यस पश्चात हामीसँग भएका अन्य जानकारी प्रस्तुत गर्नेछौँ। रेडियो मेलम्ची 107.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम मेलम्ची टोलीलाई सुन्दै गर्नुहोला।

मेरो पनि होइन र यो देश मेरो पनि होइन र यो गीत हामीले प्रस्तुत गऱ्यौँ रेडियो मेलम्ची सुन्दै हुनुहुन्छ। हामी मेलम्ची डबलीमा छौँ र मेलम्ची डबलीमा रहेर धेरैवटा गतिविधि विषयवस्तु जानकारी लिएर हामी उपस्थित भइसकेका छौँ। अब लाग्छौँ हामीसँग भएका जानकारीहरूतर्फ र आजको जानकारीमा पनि हामीले आजको मौसम सम्बन्धी जानकारीहरू अनि लगायत विविध प्रसङ्गहरू तपाईँहरूमा आज प्रस्तुत गर्नेछौँ अनि हामीसँग भएका अरू थुप्रै विषयवस्तुहरू छन् ती विषयवस्तुलाई पनि क्रमशः प्रस्तुत गर्नेछौँ। आज एसएससी प्रिमियर कपको फाइनलमा नेपाल र युए खेल्दैछन्, यो प्रसङ्गलाई हामी यति बेला तपाईँहरूमा आज पहिलो प्राथमिकताका साथ प्रस्तुत गर्छौँ। मलेसियामा यो खेल भइरहेको छ र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली आज एसएससी प्रिमियर कपको तेस्रो संस्करणको उपाधिमा जित हात पार्दै इतिहास रच्ने योजनामा मैदान उत्रदैछ। मलेसियामा जारी प्रतियोगिताको आज हुने फाइनल खेलमा नेपाली युनाइटेड अरब इमिरेट्स युएईको सामना गर्दैछ। आजको खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रो पटक एक दिवसीय ढाँचाको एसएससी प्रिमियर कप जित्ने पहिलो टोली पनि बन्नेछ। हामी अहिले टस भइसकेको छ, यो टस पछिको प्रसङ्गलाई पनि तपाईँहरूमा जानकारी गराउनेछौँ र यो खेलको जानकारीसँगै हामी टसको कुराहरू पनि तपाईँहरूमा राख्ने नै छौँ। र नेपालमा सन् 2023 घरेलु मैदानमा आयोजना भएको 50औँ एसएससी प्रिमियर कपको च्याम्पियन टोली हो। पहिलो संस्करणको उपाधि जित्ने क्रममा नेपालले फाइनलमा युएईलाई नै 7 विकेटले हराएको थियो। नेपाली टोली आज फेरि 3 वर्ष अघिको इतिहास दोहोऱ्याउँदै दोस्रो पटक एक दिवसीय प्रारूपको प्रिमियर कपको ट्रफी उचाल्ने दाउमा छ। यता युएई पनि जारी प्रतियोगितामा शानदार प्रदर्शन गर्दै फाइनलमा पुगेको छ। उसले समूह चरणका 4 खेलमा एकतर्फी जित निकालेको थियो भने सेमी फाइनलमा हङकङलाई 7 विकेटले पराजित गरेको थियो। सन् 2024 टी ट्वेन्टी संस्करणमा ओमानलाई हराउँदै च्याम्पियन बनेको युएई पनि आज पनि आफ्नो लय कायम राख्दै उपाधि रक्षा गर्ने योजनामा छ। समूह चरणमा हङकङ बाहेक अन्य 3 खेलमा शानदार जित निकालेको नेपालले सेमी फाइनलमा ओमान विरुद्ध उत्कृष्ट बलिङ गर्दै 87 रनको फराकिलो जित निकालेको थियो। उक्त खेलमा नेपालले ओमानलाई 60 रनमै अल आउट गरेको थियो। नेपाल आज युएई विरुद्ध पनि सोही प्रदर्शन दोहोऱ्याउँदै दोस्रो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ। विगतको तथ्याङ्कलाई हेर्दा एक दिवसीय मान्यता अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच हालसम्म 19 खेलमा प्रतिस्पर्धा भएको छ, जसमा नेपालले 11 र युएईले 8 खेलमा जित निकालेका छन्। युएईसँग खेलिएको पछिल्लो 5 एक दिवसीय खेलमध्ये नेपाल 3 खेलमा विजय भएको छ। गत मे महिनामा भएको आइसिसी विश्वकप लिग 2 श्रृङ्खलाको नेपालमा खेलमा नेपाल 6 रनले विजय भएको थियो भने पहिलो खेलमा 37 रनले हराएको थियो। र नेपालले टस जितेको छ। मैले टसको प्रसङ्गलाई जोड्छु भनेर यो प्रसङ्गलाई जोड्दैछु। बायोमास ओभलमा अहिले केही बेरमा खेल सुरु हुँदैछ र नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिनुभएको छ। यो सँगै अब नेपालले केही समयमै ब्याटिङ गर्नेछ र ब्याटिङ पश्चात बलिङको गर्नेछ। कति रन बनाउला आज नेपालले, यो तपाईँ पनि उत्सुक हुनुहुन्छ होला हेर्नका लागि। हामी यो खेल प्रसङ्ग पनि हाम्रा समाचार बुलेटिनहरूमा प्रस्तुत गर्ने नै छौँ। अब लाग्छौँ अर्को प्रसङ्ग, अर्थात् आजको मौसम कस्तो रहन्छ भन्ने सम्बन्धी जानकारीतर्फ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास भएको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना पनि छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। र
यता एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय चासलमा सुरु भएको थियो। बैठकमा संयोजक थापा र संसदीय सचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ। आज विश्व प्राथमिक उपचार दिवस आज बसाई सराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाई सराई बढ्दै गइरहेको छ। नेपालमा पनि विपद, बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाई सराई गर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीद्वारा हिजो जारी विज्ञप्तिमा बसाई सराई यात्रा सहज हुँदैन, यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन्, जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनमा उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाई सराई गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दबाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामी पन अनुभव, मानसिक तनाव हुन सक्छ। यस्तै बसाइसराई गर्नेहरूलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभई बसाई सराईका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ। नेपाल रेडक्रस नेपाल सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था, कूटनीतिक नियोग, औद्योगिक तथा व्यावसायिक क्षेत्र लगायत सरकारवालासँग समन्वय र साझेदारी गर्दै प्राथमिक उपचार सम्बन्धी प्रवर्धनात्मक प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्याउन प्रयासरत रहेको जनाएको छ।

त्यो थियो हामीले प्रस्तुत गऱ्यौँ केही प्रसङ्गहरूलाई, र यिनै प्रसङ्गहरूसँगै हामीले भर्खरै आज विश्व प्राथमिक उपचार दिवसका बारेमा पनि चर्चा गऱ्यौँ। आज विश्व प्राथमिक उपचार दिवस, र यो दिवसको अवसरमा रहेको नारा लगायतका पर्वलाई पनि जानकारी गराएका थियौँ। हामी मेलम्ची डबलीमा छौँ, र मेलम्ची डबलीमा रहेर यिनै र यस्तै यस्तै विषयवस्तुहरू तपाईँहरूमा प्रस्तुत गर्ने गरेका छौँ। तपाईँलाई पनि थाहा छ हामीले प्रस्तुत गर्ने विषयवस्तु र हामीले दिएका जानकारीहरू पक्कै पनि तपाईँका लागि उपयोगी रहन्छन् भन्ने नै अपेक्षा पनि गर्ने गरेका छौँ। अब भन्ने पालो भइसकेको छ, एउटा गीत सुन्ने, गीत पश्चात हामी पुनः अन्य जानकारी र विषयवस्तुका साथमा तपाईँहरू माझ आउने नै छौँ। हामीले मौसमसम्म सम्बन्धी जानकारी प्रस्तुत गऱ्यौँ, अनि आजको खेल प्रसङ्गको बारेमा जानकारी गऱ्यौँ। अहिले 7 बजेबाट मलेसियामा यो खेल सुरु हुनेछ, र मलेसियामा सुरु हुने खेलका बारेमा हामीले जानकारी गराइसकेका छौँ। यो सँगै अब भनेदेखि कार्यक्रममा एउटा गीत सुन्छौँ, गीत पश्चात छोटो विषयमा जान्छौँ, अनि हामीसँग रहेका थुप्रै विषयवस्तु र प्रसङ्गहरूबारे लिएर आउनेछौँ जानकारीहरू। अहिलेका लागि रेडियो मेलम्चीमा एउटा तेज गीत प्रस्तुत गर्छौँ, हामीलाई सुन्दै गर्नुहोला। त्यस पश्चात छोटो

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यहीँ थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
2: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि। अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपाल चोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ। अब त्यतै जानुस्।
3: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्टपुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
2: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
3: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर मेलम्ची बजार जय पाल्चोकी इबी बसवार सँगै।
2: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 9843238959, 9810022355।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय मेलम्ची लक्ष्मी बैंकको माथिल्लो तला फोन नम्बर 011-40-11-57 शाखा प्रबन्धक लक्ष्मण विष्ट सम्पर्क नम्बर 98-5-12-73-16-1 98-6-11-01-505 कुपिला अधिकारी 98-23-26-54-79 सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: अब त घर बनाउने होइन भन्या, कति टरमा बस्नु
2: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके। अब चाँडै बनाउने।
1: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ। साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
1: समृद्धि सेन्टर, हेलम्बु 7 चनौटे नयाँ बजार,
2: प्रोप्राइटर मंगल दंगाल, सम्पर्क नम्बर 98160011475, 98031-95664।
3: परिवारको संस्कार शिक्षाको आधार,
2: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, पिजीदेखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
3: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
2: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
3: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
2: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-49-17-168-98-41-33-66-86।
4: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
5: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
4: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
5: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
4: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
5: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ,
4: पुराना सुन चाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
5: यहाँ उच्च स्तरीय सुन चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिमा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
4: प्रोप्राइटर दिनेश विश्वकर्मा,
5: सम्पर्क नम्बर 98-56-91-606, 98-18-53-52-43। आजै सम्पर्क गर्नुहोस्। न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11, सिन्धुपाल्चोक।
4: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
5: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
4: काठमाडौँदेखि सिधै सुरसिङ झरना, अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
5: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
4: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार काठमाडौँ। फोन नम्बर 98-514-39-100, 98-60-17-52-15, 97-47-49-08-08।
6: सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
7: रेडियोमा लान्छ सुन्दै हुनुहुन्छ यो गीत, अनि छोटो विश्रामपछि पुनः स्वागत छ तपाईँलाई। अब हामी लाग्छौँ स्वास्थ्य जानकारीतर्फ। स्वास्थ्य जानकारीमा आज हामीले ग्लास्टिक हुनबाट कसरी जोगिने भन्ने सम्बन्धी डाक्टर भूपेन्द्र कुमार बस्नेत हुनुहुन्छ, उहाँले दिनुभएको यो जानकारीलाई तपाईँहरूमा आज प्रस्तुत गर्नेछौँ। र यति बेला नेपाल र युए बिचको खेल जारी छ, 3.3 ओभरको खेल सकिँदा 13 रन बनाएको छ नेपालले। अहिले नेपालले बलिङ गरी ब्याटिङ गरिरहेको छ र नेपालले अहिले गरिरहेको ब्याटिङ अनि नेपालले दिने लक्ष्यका बारेमा हामी तपाईँलाई निरन्तर रूपमा जानकारी गराउने नै छौँ। अहिलेका लागि भने स्वास्थ्य जानकारी प्रस्तुत गर्ने बेला भएको छ, यति बेला हामी यो जानकारी पश्चात पुनः आउनेछौँ तपाईँसँग कुराकानी गर्नको लागि।
8: हाम्रो खानपान, हाम्रो वातावरण अनि हाम्रो लेभल अफ यो भनौँ न इकोनोमी, यसले पनि फरक पर्छ। किनभने ग्यास्ट्रिकको लागि केही कुराहरू छन्, कति कुरा जेनेटिकल्ली हुन्छ भने कति कुरा एक्वायर्ड हुन्छ, अनि कति कुरा अब हाम्रो लाइफ स्टाइलको स्ट्रेस हुन्छ, स्ट्रेसमा धेरै एसिड सेक्रेसन हुन्छ, ब्यालेन्स मेकानिजम क्विक बन्न जान्छ। अब यी कुराहरूले गर्दाखेरि खानपान रहनसहनले पनि त्यसलाई असर पर्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो त्यो डिफेन्स मेकानिजम, आमाशयमा हुने डिफेन्स मेकानिजम र त्यो एसिड पेप्सिनको ब्यालेन्स बिग्रिन गएर हामीलाई ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर हुन्छ। अब यो वास्तवमा कति कुरा त हामीमा होइन, विकसित देशमा पनि एन्टासिड त ओभर द काउन्टर ड्रग हो, जसरी पारासिटामल ज्वरो आउँदा खान सकिन्छ होइन। अब यो ग्यास्ट्रिकको लक्षण भए, एसिडिटीको लक्षण भए नि ओभर द काउन्टर ड्रगहरू पनि कति छ। ओभर द काउन्टर ड्रग खानु चाहिँ ठिकै हो, तर त्योभन्दा ठुल्ठुलो औषधिहरू पनि मेडिकलमा गएर खाइन्छ, त्यो चाहिँ गलत।
9: नेपालीहरूलाई धेरै ग्यास्ट्रिक हुनुको कारण के हो?
8: अब यही भनेर त ठ्याक्कै नेपालीहरूको लागि छुट्टै कारण, अरूको लागि छुट्टै कारण त हुँदैन, तर आम नेपालीहरूमा ग्यास्ट्रिकको समस्या अलि कमनै छ। र यसै हेर्दाखेरि चाहिँ विशेष गरेर हाम्रो खानपान, हाम्रो वातावरण अनि हाम्रो लेभल अफ यो भनौँ न इकोनोमी, यसले पनि फरक पर्छ। किनभने ग्यास्ट्रिकको लागि केही कुराहरू छन्, कति कुरा जेनेटिकल्ली हुन्छ भने कति कुरा एक्वायर्ड हुन्छ। यसमा एउटा ब्याक्टेरिया छ, हेलिकोब्याक्टर पाइलोरी भन्ने, त्यो चाहिँ हाम्रो जस्तो डेभलपिङ देशमा, अलिकति विकासशील देशमा इकोनोमिक कन्डिसन अलिक कम भएको, पर्सनल हाइजिनहरू अलिकति कम मेन्टेन गर्न सक्नेमा अलिक बढी देखिन्छ, त्यो पनि एउटा कारण हुनसक्छ।
9: अरू हाम्रो अब खानपिनले पनि कतिको,
8: अब खानपिनले गर्दा पनि यसलाई गर्छ, तर अब खानपिनसँग डाइरेक्टली धेरै रिलेसन त छैन। किनभने यो ग्यास्ट्रिक किन हुन्छ भन्नुभन्दा पनि यसको के हो त मेकानिजम भनेर बुझ्न जरुरी छ। हामीले कुनै पनि खानेकुरा खान्छौँ, खाएपछि हामी निल्छौँ, निलेपछि त्यो आमाशयमा गएर जम्मा हुन्छ, त्यसलाई पचाउनको लागि त्यहाँ पाचन रसहरू निस्किन्छ। त्यो पाचन रसहरू निस्किँदाखेरि त्यो खानालाई टुक्र्याउने खालका पाचन रसहरू हुन्छ, त्यसमा हाइड्रोक्लोरिक एसिड पनि निस्किन्छ त्यहाँ, जसले खानालाई पचाउनलाई सहयोग गर्छ। त्यो एसिडले खानालाई पचाउने हो, तर कहिलेकाहीँ हाम्रो त्यही एसिडले, त्यो एसिड र पेप्सिन पनि हुन्छ खाना पचाउने रस, त्यसले चाहिँ स्टोमाकमा हाम्रो आमाशयको भित्तामा गएर त्यसले असर गर्छ, जसले गर्दाखेरि ग्यास्ट्रिक हुन्छ। त्यहाँ चाहिँ एउटा हाम्रो डिफेन्स मेकानिजम हुन्छ, त्यो आमाशयको भित्तामा त्यो एसिडले पेप्सिनले त्यो खाना पचाउने रसहरूले चाहिँ असर नगरोस् भन्नका लागि त्यहाँ हाम्रो एक किसिमको डिफेन्स मेकानिजम बन्छ। त्यसमा चाहिँ म्युसिन बाइकार्बोनेटको लेयर बन्छ, त्यसले चाहिँ खानालाई चाहिँ पचाइदिन्छ, टुक्र्याइदिन्छ, तर हाम्रो आफ्नै शरीरलाई चाहिँ बचाउँछ। कहिलेकाहीँ त्यो ब्यालेन्स चाहिँ बिग्रिन्छ, त्यो ब्यालेन्स बिग्रिनुमा केही कुरा, अब अघि मैले भने जस्तै हेलिकोब्याक्टर पाइलोरी भन्ने किराको काम होला, केही कुरा चाहिँ हाम्रो खानपान रहनसहन वातावरणले पनि असर गर्छ। जस्तै अब चुरोट खाने मान्छे भयो, स्मोकिङ होइन, अल्कोहल खाने मान्छे भएर, अब खानेकुरा, अब कुनै औषधिहरू भनौँ न, खास गरी नदुख्ने औषधिहरू हुन्छ नि, जसलाई हामी मेडिकल भाषामा एनएसएआइडी भन्छौँ, त्यस्तो औषधिहरू भयो, कति अरू नै पनि औषधिहरूको साइड इफेक्टको कुरा छ, अनि कति कुरा अब हाम्रो लाइफ स्टाइलको स्ट्रेस हुन्छ, स्ट्रेसमा धेरै एसिड सेक्रेसन हुन्छ, ब्यालेन्स मेकानिजम क्विक बन्न जान्छ। अब यी कुराहरूले गर्दाखेरि खानपान रहनसहनले पनि त्यसलाई असर पर्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो त्यो डिफेन्स मेकानिजम, आमाशयमा हुने डिफेन्स मेकानिजम र त्यो एसिड पेप्सिनको ब्यालेन्स बिग्रिन गएर हामीलाई ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर हुन्छ यो चाहिँ, र कहिलेकाहीँ त्यही हाम्रो हेलिकोब्याक्टर पाइलोरी भन्ने किराले क्यान्सरसम्म पनि गराउँछ।
9: यसको उपचार,
8: अब यसको उपचार चाहिँ भइसकेपछि त पहिले रोग पत्ता लाउनु पर्यो, यही हो भनेर, यही हो भनेर रोग पत्ता लाउनलाई चाहिँ अब चिकित्सकको सल्लाह लिनु पर्यो, कहिलेकाहीँ इन्डोस्कोपी गरेर हेर्नुपर्ने हुन्छ, कहिलेकाहीँ अरू जाँचहरू, भिडियो एक्सरे, रगत, पिसाबको जाँच गरेर अरू कुरा रुल आउट गर्नुपर्ने हुन्छ, पत्ता लाउनु पर्यो एउटा कुरा। पत्ता लगाइसकेपछि कति कुराहरू चाहिँ औषधिहरू छन्, जस्तै पिपिआई भन्छौँ, पेन्टोप्राजोल, ल्यान्सोप्राजोल, इस्मोप्राजोल, एन्टासिड यस्ता विभिन्न औषधिहरू छन्। औषधि खानुपर्ने हुन्छ कतिलाई। कतिलाई हेलिकोब्याक्टर पाइलोरी भन्ने किरा देखियो भने ट्रिपल थेरापी भन्छौँ, तिनवटा एन्टिबायोटिकहरूको कम्बिनेसनमा औषधि खानुपर्ने हुन्छ। यो औषधि खाएर कम गर्न सकिन्छ कति कुरा। र यो अब रोग लागेर औषधि खाएर कम गर्नुभन्दा पनि कसरी बचाउन सकिन्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट होला जस्तो लाग्छ आम नागरिकको हिसाबले चाहिँ। किनभने नेपालीहरूमा यो धेरै नै कमन देखिएको छ ग्यास्ट्रिकको समस्या, र हामीले यसलाई कसरी बचाउन सकिन्छ भन्ने कुरा चाहिँ भन्ने हो भने सिम्पल हामीले भन्छौँ नि प्रिभेन्सन इज बेटर देन क्योर भन्छौँ। त्यो रोग लाग्न दिनुभन्दा लाग्नुभन्दा उपचार गर्नुभन्दा त्यो रोग हुनबाट बचाउनु ठुलो कुरा हो। र त्यसमा धेरै कुरा छैन, दुई तिनवटा कुराहरू छ। एउटा चाहिँ हामीले नियमित हाम्रो लाइफ स्टाइल नियमित हुनु पर्यो। हामीले खाने समय, हामीले व्यायाम गर्ने समय, आराम गर्ने समय, तनावमुक्त जीवन एउटा बितायौँ भने त्यो धेरै कम त्यसै हुन्छ, किनभने तनावले पनि त्यसलाई बढ्छ। अर्को चाहिँ कसो भने हाम्रो खानेको खानपानमा पनि ध्यान दिनु पर्यो। हामीले खाँदाखेरि हामी कस्तो भने खानपान ब्यालेन्स डाइटमा हुँदैन हाम्रो। हामीले खाने भनेको हामीलाई शरीरलाई चाहिने भनेको ब्यालेन्स डाइट हो। त्यसमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याटको मात्रा हुन्छ, मिनरल, भिटामिन्स, पानीको मात्रा हुन्छ। यसको ब्यालेन्स सन्तुलनमा खानुपर्ने हुन्छ, जुन कुरा हामीले गरिरहेका हुँदैनौँ। हामी भोज भतेर भयो भने पुरै मासु खाइदिने होइन, चाडपर्व आएपछि पुरै अल्कोहलमा डुब्दिने, अनि सेलिब्रेसन गर्नु पर्यो भने पुरा भुटेको तारेको होइन खाइदिने। अब यस्तो कुराले पनि त्यो हाम्रो डिफेन्स मेकानिजम जुन मैले भने स्टोमाकको त्यसलाई फरक पर्छ, त्यसको कारणले पनि यो ग्यास्ट्रिकहरू अलिकति बढ्छ। त्यसैले हामीले हाम्रो लाइफ स्टाइललाई रेगुलर गर्यो, ब्यालेन्स गर्यो, हामीले खाने समय, आराम गर्ने समय, काम गर्ने समयलाई नियमित गर्यौँ र हामीले तनावमुक्त जीवन बितायौँ भने यो धेरै कुरा कम हुन्छ।
9: ग्यास्ट्रिक भयो भनेर अझै मेडिकलमा गएर सिधै औषधि किन्ने चलन पनि छ
8: नि। हजुर, अब यो वास्तवमा कति कुरा त हामीमा होइन, विकसित देशमा पनि एन्टासिड त ओभर द काउन्टर ड्रग हो, जसरी पारासिटामल ज्वरो आउँदा खान सकिन्छ होइन। अब यो ग्यास्ट्रिकको लक्षण भए, एसिडिटीको लक्षण भए नि ओभर द काउन्टर ड्रगहरू पनि कति छ। ओभर द काउन्टर ड्रग खानु चाहिँ ठिकै हो, तर त्योभन्दा ठुल्ठुलो औषधिहरू पनि मेडिकलमा गएर खाइन्छ, त्यो चाहिँ गलत हो, त्यसले शरीरलाई हानि पनि पुग्छ। एक जमाना थियो एउटा समयमा ग्यास्ट्रिकको औषधि जति खाए पनि कुनै साइड इफेक्टै छैन भन्ने, तर अहिले त्यसको थुप्रै साइड इफेक्ट देखिसकेका छ, जुन कुरा हामीले आम नागरिकलाई बुझाउन सकेका छैन। महिनौ वर्षौँ खाइरहेको हुन्छ, त्यो महिनौ वर्षौँ त खानै हुँदैन, त्यसले पनि असर गर्छ। कतिलाई हड्डी कमजोर गरेको हुन्छ, जसले गर्दा हड्डी कमजोर भएर मान्छेको फ्र्याक्चर भइरहेको हुन्छ, कतिलाई निमोनिया गराइरहेको हुन्छ, कतिलाई अब लङ टर्ममा त हुँदा हुँदा अब पेटमै क्यान्सर पनि गर्छ कि भन्नेसम्मको स्टडीहरूले देखाइसकेका छ। त्यसैले त्यो कुरालाई पनि ध्यान दिन जरुरी छ जस्तो लाग्छ।
9: ग्यास्ट्रिकको सबै खाले उपचार अब नेपालमा सम्भव छ कि छैन?
8: ग्यास्ट्रिकको मात्रै होइन, नेपालमा धेरै किसिमका रोगहरूको, पेट रोगको भनौँ, अरू अरू रोगका पनि धेरै किसिमको औषधि उपचार चाहिँ नेपालमा अहिलेको दिनमा सम्भव छ। वीर हस्पिटलकै कुरा गर्दा पनि हो, अथवा नेपालका अस्पतालहरू, नेपालका चिकित्सकहरू अहिले चाहिँ उपचारको लेभलमा, डायग्नोसिसको लेभलमा, कम्पिटेन्सीको लेभलमा धेरै माथि आइसकेका छन्, र त्यो कुरा सम्भव छ।
9: अब तपाईँ त अब एउटा चिकित्सक मात्रै नभएर होइन, अब उपकुलपति पनि हुनुहुन्छ। अब हामी कहाँ बेला बखत चलिरहेको हुन्छ नि त यो मेडिकल एजुकेसनदेखि यो समग्रमा हामीले भन्ने भने चाहिँ हाम्रो मेडिकल एजुकेसनमा सुधार्नुपर्ने के देख्नुहुन्छ?
8: अब कस्तो भने मेडिकल एजुकेसन भनेको चेन्जिङ हो, डाइनामिक कुरा हो, स्टाटिक एकचोटि जे भयो त्यही सधैँ रहँदैन। मेडिकल फिल्डमा त अझ दिनदिनै नयाँ नयाँ कुरा आइरहेको हुन्छ, दिनदिनै नयाँ रिसर्च भइरहेको हुन्छ। अब एजुकेसनको कुरामा हेर्ने भने एजुकेसनमा चाहिँ हामीले के पढाउने, कुन अब जस्तै मेडिकल फिल्डमा आइसकेपछि कुनै मान्छे भनौँ एमबिबिएसमा भर्ना भयो, कुनै एमडीमा गयो भर्ना भयो भने त्यो टाइम पिरियडमा के कुरा सिकाउने भन्ने हामीसँग चाहिँ करिकुलम हुन्छ। त्यो करिकुलममा जे कुरा हामीले आइडेन्टिफाई गरेको हुन्छौँ विषयको हिसाबले, यो कुरा यो वर्षमा पढाउने, यो कुरा यो वर्षमा पढाउने, यो प्र्याक्टिकल लिने, यो टाइममा जाँच लिने, यो सबै कुराहरू डिफाइन हुन्छ। त्यो करिकुलम नै मेरो विचारमा चाहिँ कोर इम्पोर्टेन्ट कुरा हो, र हामीले राम्रो करिकुलम बनायौँ र हाम्रो देशको निड के हो, हाम्रो आवश्यकताको आधारमा करिकुलम बनायौँ र त्यसलाई इम्प्लिमेन्टेसन गऱ्यौँ भने चाहिँ हामी आम नागरिकलाई सहज किसिमले सेवा दिन सक्ने गरी चिकित्सकहरू उत्पादन गर्न तयार गर्न सक्छौँ।
9: तर पनि अब अहिले विभिन्न खालका बसहरू चल्छन् नि त, कतिपय अवस्थामा चाहिँ हामीले अझै कोटाहरू बढाउनु पर्छ, यो
8: अलिक भिन्न कुरा भयो, त्यो कोटा बढाउने घटाउने मेडिकल कलेज खोल्ने बन्द गर्ने यो अलिक भिन्न कुरा भयो। अब त्यसमा त्योतिर जाँदा चाहिँ कति सिट चाहिन्छ, कति डाक्टर चाहिन्छ, कति नर्सिङ चाहिन्छ, कति पारामेडिक चाहिन्छ भन्ने चाहिँ एउटा राज्यको प्रक्षेपण हुन्छ। हामी अहिले कुन अवस्था छ, हाम्रो जनसङ्ख्या कति छ, अब अहिले कति स्वास्थ्य संस्थाहरू छन्, डाक्टर पेसेन्ट रेसियो के छ, डाक्टर नर्स रेसियो के छ, पेसेन्ट नर्स रेसियो के छ, यो सबै कुराको समग्रमा हिसाब गरेर गर्न सकिन्छ। अहिलेको गत 20-30 वर्षको डेटा नेपालमा हेर्ने हो भने हामी मेडिकल फिल्डमा धेरै नै विकास गरेका छौँ। हामी एउटा मेडिकल कलेज भएको अवस्थामा 30 वर्ष पहिले र आज हेर्ने भने 25 मेडिकल कलेजहरू छन्। अब सरकारी नै कलेजहरू पनि 5-6 भइसके, प्राइभेट कलेजहरू 15-16-17 छन्। यसरी हामी मेडिकल एजुकेसनमा धेरै फड्कोमा रहेछौँ। अब सेवाकै क्षेत्रमा पनि धेरै नयाँ नयाँ प्रविधिहरू, धेरै गुणस्तरीय उपकरण, कम्पिटेन्ट चिकित्सकहरू आइसक्नु भएको छ। त्यसैले अहिले हामी एकदमै अगाडि बढिसकेको अवस्था छ। तर अब जनशक्ति हामीलाई अहिले चाहिँ खास गरी मेडिकल फिल्डमा जनशक्तिको कमी जस्तो मलाई लाग्दैन। अहिले चाहिँ हामी त्यो नम्बरमा क्वान्टिटीमा नबसेर क्वालिटीमा जानुपर्ने समय आएको छ जस्तो लाग्छ मलाई। अब हामी जे छ त्यसलाई चाहिँ क्वालिटीमा कसरी लग्ने, त्यसलाई गुणस्तरीय कसरी बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने समय आएको छ। मेडिकलमा जनशक्ति कम भयो, अब जनशक्ति उत्पादनमा 2-4 मेडिकल कलेज थपौँ भन्ने जस्तो चाहिँ मलाई लाग्दैन।
9: जस्तो अब नेम्सकै कुरा गर्दाखेरिमा पनि अब के चाहिँ अलिकति थप्न पाए हुन्थ्यो, अथवा त्यसलाई चाहिँ अहिले भइरहेको कुरालाई चाहिँ गर्नुपर्ने चाहिँ के?
8: अब मैले त नेम्समा 2 कुरा देखाएको छु। पहिले नेम्सको स्थापना चाहिँ देशमा विशेषज्ञ जनशक्तिको कमीलाई पुरा गर्नलाई बन्या हो, र अहिले विशेषज्ञ जनशक्तिको पूर्तिमा नेम्सले ठुलो भूमिका खेल्या छ। यहाँबाट झन्डै 1500-1600 त विशेषज्ञ जनशक्तिहरू उत्पादन भइसकेका छ। अब अहिले 1000 भन्दा बढी त अध्ययनमै हुनुहुन्छ, ट्रेनिङमा भनौँ न, होइन? त्यो विशेषज्ञ जनशक्ति पनि नयाँ नयाँ फिल्डमा उत्पादन गर्ने एउटा कुरा हो। अर्को चाहिँ अब हामीले मेडिकल एजुकेसनमा हामीसँग यति धेरै माने रिसोर्सेस छ, हामीसँग भौतिक पूर्वाधार पनि केही हदसम्म त राम्रै छ, टिचर्सहरू पनि हुनुहुन्छ, बिरामीहरू पनि प्रशस्त मात्रामा छ। अब यसलाई चाहिँ अझै के हामीले मेडिकलमा एमबिबिएस लेभलमा, बिडिएस लेभलमा, नर्सिङ लेभलमा एक्सपान्ड गर्न सक्यो भने आम्ने नागरिकले चाहिँ अलिकति क्वालिटी एजुकेसन कम मूल्यमा पढ्न पाउने अवस्था बन्छ भन्ने मलाई लाग्छ।

0: रेडियो बेलम्सी सुन्दै हुनुहुन्छ, हामी बेलम्सी डबलीमा छौँ र बेलम्सी डबलीमा भएर हामीले भर्खरै स्वास्थ्य जानकारीलाई प्रस्तुत गऱ्यौँ। स्वास्थ्य जानकारी पके पनि ग्यास्ट्रिक धेरैजना नेपालीहरूलाई सताइरहेको रोग हो र डाक्टर भूपेन्द्र कुमार बस्नेतले दिनुभएको यो ग्यास्ट्रिकबाट कसरी जोगिने भन्ने सम्बन्धी टिप्स तपाईँका लागि उपयोगी नै रहेका होलान् रहनेछन् भन्ने अपेक्षा गर्दै अहिलेका लागि भने लाग्छौँ तपाईँको वासी फल प्रस्तुतितर्फ। वासी फल प्रसाद सुन्न 1140 1136 आउनेछौँ। बैठ्यो मेलम्सीलाई सुन्दै गर्नुहोला।
1: आजको राशिफल
2: मेष राशिका लागि आत्मीयजनसँग भेटघाट होला। रोकिएका घरेलु काम काज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अगाडि बढ्दा राम्रो हुनेछ। दुधारको अवस्था सृजना हुन सक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। पुरानो रोगले पनि सताउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमी कमजोरीलाई सुधार गर्ने मौका छ। वृष राशिका लागि भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। कल्पना र भावनामा केन्द्रित भइने समय छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। मुखलाई नियन्त्रणमा राख्नुहोला। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनज्ञ धन आर्जन गर्ने मौका छ।
1: मिथुन राशि।
2: मिथुन राशिका लागि विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। लाभ पनि प्राप्त गर्न सकिनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ। कर्कट राशिका लागि रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पशु पालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। सिंह राशिका लागि समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जमातलाई आकर्षित गर्ने अनि काम सम्पादन गर्न सकिने राम्रो किसिमको समय छ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। बेलुकी पख व्यवसायमा लगानी बढाउनु पर्ने समय पनि रहेको छ। विचार पुर्याउँदै अगाडि बढ्नुहोला। कन्या राशिका लागि उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमी कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। तुला राशिका लागि तपाईँको विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। ठुला बडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ। विभिन्न उपहार प्राप्त हुने समय छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ। वृश्चिक राशिका लागि परिवारमा असमझदारी बढ्न सक्छ। आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला। धनु राशिका लागि चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु होला। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ भने भूमि र पैतृक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला। मकर राशिका लागि गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। प्रतिस्पर्धीलाई उछिन्दै आमदानी बढाउन सकिनेछ। कुम्भ राशिका लागि टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। हाँस खेल र मनोरञ्जन पूर्ण समय रहेको छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला। आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ। कृषि कर्म र व्यावसायिक काममा फाइदै होला।
1: मीन राशि।
2: अन्तिममा मीन राशिका लागि अनावश्यक दौडधुपमा समय बित्नेछ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। दुर्गम स्थान र टाढाको यात्राको पनि सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। टाढाको यात्रा हुने पनि देखिन्छ।
0: रेडियो मेलम्ची सुन्दै हुनुहुन्छ। हामीले तपाईँको आजको राशिफल पनि प्रस्तुत गरिसकेका छौँ। राशिफल पश्चात हामी कुराकानी गर्नेछौँ 0-11-40-11-36 कोही साथी आइसक्नु भएको छ फोनलाइनमा आफ्ना शुभकामना सन्देशको साथमा, उहाँलाई स्वागत गर्छौँ हामी। 0-11-40-11-36 हामीले स्टुडियोको नम्बर तपाईँको लागि खुला गरिसकेका छौँ। यसमा फोन गर्दै तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्ते भन्दै थिएँ, फोन डिस्कनेक्ट भयो। हामी 30 पूर्व सन्ध्यामा छौँ र भर्खरै कोसी औँसी सकिएको छ हिजो मात्रै, त्यसैले तपाईँले 30 अनि यिनै पर्वहरूको अवसरमा शुभकामना सन्देश व्यक्त गर्न सक्नुहुनेछ र त्यसका लागि 0-11-40-11-36 मार्फत आफ्ना साथीभाइ आफन्तलाई सम्झन सक्नुहुनेछ। तपाईँको साथी हिजो मात्रै घर आइसक्नु भएको छ, तपाईँ आउनु भएको छैन, कुरिरहनु भएको छ, पर्खिरहनु भएको छ, तपाईँले म आउँदैछु साथी भनेर आफ्नो सन्देश व्यक्त गर्न पनि सक्नुहुनेछ। साथसाथमा आज साथीभाइ सबैजना जम्मा हुने, धेरै पछि भेट भएका दिदीबहिनी जम्मा हुने, आफ्ना गफ गर्ने लगायतका तपाईँको योजना पनि होला, ती योजनाहरू हामीलाई पनि सुनाउन सक्नुहुनेछ। अहिलेका लागि भने हामी तपाईँका लागि स्टुडियोको नम्बर खुला गरेका छौँ। कोही साथी आउनु भएको छ यति बेला फोनलाइनमा, स्वागत गर्छु, नमस्ते भन्दै थिएँ, उहाँको फोन पनि डिस्कनेक्ट भयो। रेडियो मेलम चाहिँ सुन्दै हुनुहुन्छ, हामी तपाईँसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ तर फोनमा आएको केही समस्याका कारण अथवा तपाईँसँग कुराकानी गर्न सकिरहेका छैनौँ। र अहिले हामी तपाईँसँग कुराकानी गर्ने जमर्कोलाई भने निरन्तरता दिइरहेका छौँ। विभिन्न जानकारीहरू प्रस्तुत गर्दै कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। हामीले धेरैवटा जानकारी प्रस्तुत गऱ्यौँ। आज विश्व प्राथमिक उपचार दिवस, यसबारेमा पनि चर्चा गऱ्यौँ र इतिहास दोहोऱ्याउनको दाउमा आज नेपाल र युए बिचको खेल जारी रहेको प्रसङ्गलाई पनि हामीले जानकारी गराएका छौँ र यो खेल अहिले पनि जारी छ अनि हामीले खेलको बारेमा केही समय पश्चात अपडेट गराउने नै छौँ। तपाईँ आफ्ना कुनै इम्पोर्टेन्ट मेसेज विशेषहरू छन् भनेदेखि हामीलाई टिपाउनका लागि 0-11-40-11-36 फोन गरेर आफ्ना शुभकामना सन्देशहरू व्यक्त गर्न सक्नुहुनेछ। हामीले तपाईँको लागि स्टुडियोको नम्बर खुला गरेका छौँ। निर्धारित समय लगभग सकिने लागेको छ, त्यसैले हामी ढिला नगरिकन यो कार्यक्रमलाई विसर्जन गर्ने अर्थात् टुङ्ग्याउने बेला भइसकेको छ। हामीले तपाईँको फोन कलको पर्खाइमा छौँ र यो फोनमा तपाईँले आफ्ना शुभकामनाका शब्दहरू राख्न सक्नुहुनेछ नै। अहिलेका लागि ढिला नगरिकन हामी एउटा गीत सुन्छौँ अनि ढिला गीतसँगै बिदा हुने बेला हुन्छ। कोही साथी आउनु भएको छ यति बेला फोनलाइनमा, कुराकानी गर्न सकियो भने उहाँसँग कुराकानी गर्छौँ। नमस्ते नमस्ते गर्दै थिएँ, फोन ठ्याक्कै डिस्कनेक्ट भयो। र यो सँगै अहिलेका लागि यो गीत छोड्दै म त्यही ढुङ्गाना बिताउँछु। तपाईँको आजको दिन शुभ बितोस्। नमस्ते, शुभ दिन।

स्वर बैरागी च्याङ्बा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङ्बा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नल्याऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: ए भाइ, यो गाडी कुन बेला जान्छ?
3: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
2: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
3: ए दाई, के टेन्सन लिनु भा, यही लम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
2: ए हो र भाइ।
3: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशु पन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशु पन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
2: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
4: ए ल भाइ,
1: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै, प्रोपाइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 9813-62-870।
5: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
6: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
5: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
6: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
7: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
8: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गङ्गा बहादुर दनवार तथा दशरथ दनवार।
10: सम्पर्क नम्बर 9513-13-117, 9036-79-276।
11: मिनी टेलर मर्मत सम्बन्धी 3 दिने तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी मेलम्ची नगरपालिकाको सूचना।
12: मेलम्ची नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष 2083-84 को स्वीकृत कार्यक्रम अनुसार मिनी टिलर मर्मत सम्बन्धी 3 दिने तालिम सञ्चालन गर्नुपर्ने भएकाले उक्त तालिममा सहभागी हुन इच्छुक मेलम्ची नगरपालिकाभित्र स्थायी ठेगाना भएका कृषक महानुभावहरूले तपसिल अनुसारको कागजात सहित यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात् यही भदौको 30 गते कार्यालय समयभित्र मेलम्ची नगरपालिका कृषि विकास शाखा वा कृषि विकास शाखाको वेबसाइट www.melamchikrisi.gov.np वा प्ले स्टोरबाट मेलम्ची कृषि मोबाइल एप डाउनलोड गरी आयोजना कार्यक्रम माग आवेदन फारममा क्लिक गरी अनलाइन आवेदन पेश गर्न सकिने बेहोरा सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शाखामा आवेदन पेश गर्नुहुन सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
11: आवश्यक कागजातहरू, निवेदन।
12: नगरपालिकाले वितरण गरेको अनुदानको मलको भरपाई बुकको, कृषकको फोटो भएको पानाको प्रतिलिपि,
11: नेपाली नागरिकताको प्रतिलिपि,
12: यसअघि तालिम लिएको भए सो तालिमको प्रमाण पत्रको प्रतिलिपि,
11: नोट, तालिममा सहभागीको लागि कुनै भत्ताको व्यवस्था गरिने छैन।
12: थप जानकारीका लागि मेलम्ची नगरपालिकाको वेबसाइट www.melamchiyamuyan.gov.np हेर्नुहुन तथा मेलम्ची नगरपालिका कृषि विकास शाखा एकीकृत सेवा केन्द्र पिप्लेमा सम्पर्क राख्नुहुन वा 9851170473 र 9847575031 सम्पर्क गर्न सक्नुहुनेछ।
11: अनुषा कोइराला, प्रमुख प्रशासकीय अधिकृत मेलम्ची नगरपालिका। कृषि विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी मेलम्ची नगरपालिकाको सूचना।
12: मेलम्ची नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष 2083-84 को स्वीकृत देहाई अनुसारको कार्यक्रम सञ्चालनको लागि इच्छुक मापदण्ड पुगेका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्महरूले आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात् यही भदौको 31 गते कार्यालय समयभित्र मेलम्ची नगरपालिका कृषि विकास शाखामा वा कृषि विकास शाखाको वेबसाइट www.melamchikrishi.gov.np वा प्ले स्टोरबाट मेलम्ची कृषि मोबाइल एप डाउनलोड गरी आयोजना कार्यक्रम माग आवेदन फारममा क्लिक गरी अनलाइन आवेदन पेश गर्न सकिने बेहोरा सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुदानको मलको भरपाई बुक नम्बर नभएका र रित नफुकी दर्ता भएका आवेदनहरू छनौट प्रक्रियामा समावेश नगरिने बेहोरा समेत अनुरोध छ।
11: कार्यक्रमको नाम 50% लागत साझेदारीमा कृषि यान्त्रीकरण, कन्सेलर, पेट्रोल इन्जिन पावर, स्पेयर, ज्याप सिडर सहयोग। स्वीकृत बजेट ₹5,00,000।
12: कार्यक्रमको नाम 75% लागत साझेदारीमा आलुको PVS दाना सहयोग। स्वीकृत बजेट ₹1,00,000।
11: कार्यक्रमको नाम 50% लागत साझेदारीमा तरकारी सिड किट सहयोग। स्वीकृत बजेट ₹4,00,000।
12: कार्यक्रमको नाम केरा खेती प्रवर्धन कार्यक्रम। स्वीकृत बजेट ₹5,00,000।
11: कार्यक्रमको नाम प्लास्टिक पोखरी सहयोग। स्वीकृत बजेट ₹6,00,000।
12: आवश्यक कागजातहरू तोकिएको ढाँचामा निवेदन अनुसूची 2
11: नगरपालिकाले वितरण गरेको अनुदानको मलको भरपाई बुकको कृषकको फोटो भएको पानाको प्रतिलिपि
12: सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसूची 2 हुने
11: चालू आर्थिक वर्षको साउन महिना पछि भूमि तथा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
12: थप जानकारीका लागि मेलम्ची नगरपालिकाको वेबसाइट www.melamchiyamuyan.gov.np मा हेर्नु हुन तथा मेलम्ची नगरपालिका कृषि विकास शाखा एकीकृत सेवा केन्द्र पिप्लेमा सम्पर्क राख्नु हुन वा 9851170473 र 9855705031 सम्पर्क गर्न सक्नुहुनेछ। साथै अनुसूची 2 मेलम्ची नगरपालिकाको वेबसाइट कृषि विकास शाखा र वडा कार्यालयहरूबाट प्राप्त गर्न सक्नुहुनेछ।
11: अनुषा कोइराला, प्रमुख प्रशासकीय अधिकृत मेलम्ची नगरपालिका।
13: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
14: अब चिन्ता नगर्नुहोस्। लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
13: यहाँ UPVC तथा अल्मुनियमका आकर्षक झ्याल ढोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
14: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
13: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
12: स्थान मेलम्ची बजार, आमा हेल्मो बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813-6560-647।
15: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: सादर अनुरोध।
1: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
0: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
1: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन्छ अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 98,5,52,990, क्याम्पस सञ्चालन समिति अध्यक्ष 98,5,10,59,200।

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
3: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
4: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
3: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
4: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
3: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864 49 36 96, 9864 49 36 96।
4: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
0: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
3: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदैछ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
4: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
3: सुरसिंह झरना, पालचोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
0: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
3: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा! प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
0: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 9141400007, 9823150534।
4: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै, घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
0: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
5: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
5: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
6: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
0: प्रोप्राइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
6: सम्पर्क नम्बर 9861503636,
0: 9049495452।

0: आउँछ पाहुनेबाट सिपा घाट कुन तापेसी पाँच काल आउँछ त आउँछ काठमाडौँ काठमाडौँ ओ दाई आउँछ आउँछ काठमाडौँ त्यो गाडी छुट्ने ला आउँछ आउनु रेडियो मेलाउँछु बच्दैन बच्दैन ओ दाई हाम्रा बच्चा आउँछ आउँछ हाम्रो बच्चा हाम्रो मामु
1: रेडियो मेलाउँछी जहाँ बच्छ त्यहीँ चल्छ
2: रेडियो मेलम्ची 107.2 मेगाहर्ट्ज।

नमस्कार, बिहान 9 बजेको मेलम्सी अपडेटमा तपाईँलाई स्वागत छ। म चण्डिका नेपाली। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्र संघको महासभामा गर्ने सम्बोधनमा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 21 महासभालाई सम्बोधन गर्दा बढेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु को उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगर्ने भूमिका भए पनि जलवायु विपदबाट प्रभावित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति अप्नाउनु पर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र उद्योगी क्षेत्रहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनैतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइट इन्फेट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ।

0: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदन अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्ने बारे छलफल भएको बताइएको छ। आज विश्व प्राथमिक उपचार दिवस बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाईसराई गर्न बाध्य भएका छन्। बसाईसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, घातक जन्ने चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामी को जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्त महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता छने भन्ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेको बाढीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल र रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। भोटेकुसी बाढीले फुर्के खोलाको फूल बगाएपछि धादिङबेसी फुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनको प्रबन्ध भएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै दादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछन्। दादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टरको फुल पार गरिसक्नुपर्नेछ। यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म दादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। तोकिएका समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोस्ट्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवाज जावत गर्न सकिनेछ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै आसपास रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाडी भूभाग धेरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मध्यस्थ प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। साउदी अरबले शुक्रबार सावधानीका रूपमा आफ्नो महत्वपूर्ण इष्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। उक्त पाइपलाइनमा बिहिबार कयौं ड्रोन आक्रमण भएका थिए। साउदी अधिकारीहरूका अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी एसपीएले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धत गर्दै सेप्टेम्बर 10 बिहान इष्ट वेस्ट पाइपलाइनमा कयौं आक्रमण गरेको जनाएको छ। त्यसपछि थप क्षति हुन नदिन र सुरक्षालाई ध्यानमा राख्दै पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो। साउदी विदेश मन्त्रालयका अनुसार आक्रमणबाट मानवीय क्षति हुनुका साथै अन्य भौतिक क्षति पनि भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापनाको काम भएको मन्त्रालयले जनाएको छ। एसएससी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार शुरूआत गरेको छ। नेपालका ओपनर आसिफ शेख र अर्जुन कुमारले 21 ओभरसम्म खेल्दै 79 रनको साझेदारी गर्नुभएको छ। 21 ओभरको अन्तिम बलमा नेपालका अर्जुन कुमार रन आउट हुनुभएको हो। टस जितेर संयुक्त अरब इमिरेट्स युवाई विरूद्ध सुरुमा ब्याटिङ गरेको नेपालका लागि ओपनरले यो ऐतिहासिक साझेदारी गर्नुभएको हो। मलेसियाको कलालामपुर स्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेपछि ओपनिङ आकर्षक बनेको हो। अर्जुन कुम्बाल 63 बलमा 43 रन बनाएर आउट भएपछि अहिले क्रिजमा ईशान पाण्डे आउनु भएको छ। ओपनर आसिफ 66 बलमा 45 रन बनाएर खेलिरहनु भएको छ। हवस् त, यिनै समाचार प्रसङ्गसँगै बिहान 9 बेलम्सी अपडेट सकियो। म चण्डिका नेपाली बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो बेलम्सी 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो बेलम्सी 107.2 MHz।
2: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका ग्रिल सिसा वा पार्टिसनको काम बाँकी छ?
3: अब चिन्ता नगर्नुहोस्। लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
2: यहाँ युपिबिसी तथा अल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
3: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
2: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका ग्रिल सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
4: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
5: वाव दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ। कहाँबाट लिनु भएको हो?
6: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
5: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
6: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
5: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
6: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
5: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
6: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
5: प्रोपाइटर दिनेश विश्वकर्मा।
6: सम्पर्क नम्बर 9869091606, 9818552943। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
5: कृषि विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी मेलम्ची नगरपालिकाको सूचना।
6: मेलम्ची नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष 2083-84 स्वीकृत देहाई अनुसारको कार्यक्रम सञ्चालनको लागि इच्छुको मापदण्ड पुगेका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्महरूले आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात् यही भदौको 31 गते कार्यालय समयभित्र मेलम्ची नगरपालिका कृषि विकास शाखामा वा कृषि विकास शाखाको वेबसाइट www.melamsikrishi.gov.np वा प्ले स्टोरबाट मेलम्ची कृषि मोबाइल एप डाउनलोड गरी आयोजना कार्यक्रम माग आवेदन फारममा क्लिक गरी अनलाइन आवेदन पेश गर्न सकिने बेहोरा सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुदानको मलको भरपाई बुक नम्बर नभएका र रित नफुकी दर्ता भएका आवेदनहरू छनौट प्रक्रियामा समावेश नगरिने बेहोरा समेत अनुरोध छ।
5: कार्यक्रमको नाम 50% लागत साझेदारीमा कृषि यन्त्रीकरण, कन्सेलर, पेट्रोल इन्जिन पावर, स्पेयर, ज्याप सिडर सहयोग। स्वीकृत बजेट ₹5,00,000।
6: कार्यक्रमको नाम 75% लागत साझेदारीमा आलुको PBS दाना सहयोग। स्वीकृत बजेट ₹1,00,000।
5: कार्यक्रमको नाम 50% लागत साझेदारीमा तरकारी सिड किट सहयोग। स्वीकृत बजेट ₹4,00,000।
6: कार्यक्रमको नाम केरा खेती प्रवर्धन कार्यक्रम। स्वीकृत बजेट ₹5,00,000।
5: कार्यक्रमको नाम प्लास्टिक पोखरी सहयोग। स्वीकृत बजेट ₹6,00,000।
6: आवश्यक कागजातहरू तोकिएको ढाँचामा निवेदन अनुसूची 2
5: नगरपालिकाले वितरण गरेको अनुदानको मलको भरपाई बुकको कृषकको फोटो भएको पानाको प्रतिलिपि
6: सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसूची 2 हुने
5: चालू आर्थिक वर्षको साउन महिना पछि भूमि तथा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
6: थप जानकारीका लागि मेलम्ची नगरपालिकाको वेबसाइट www.melamsiyamuyan.gov.np मा हेर्नु हुन तथा मेलम्ची नगरपालिका कृषि विकास शाखा एकीकृत सेवा केन्द्र पिप्लेमा सम्पर्क राख्नु हुन वा 98511 70473 र 98557 75031 सम्पर्क गर्न सक्नुहुनेछ। साथै अनुसूची 2 मेलम्ची नगरपालिकाको वेबसाइट कृषि विकास शाखा र वडा कार्यालयहरूबाट प्राप्त गर्न सक्नुहुनेछ।
5: अनुसा कोइराला प्रमुख प्रशासकीय अधिकृत मेलम्ची नगरपालिका।
7: नमस्ते, म तपाईँहरूकै सुन्ताली अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
8: म पनि सुन्छु अनि तपाईँहरू पनि सुन्नुहोस् है।
9: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
10: कसरी फलिरहेछ तब बेच्न ठाउँ छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
11: गाडी भाडा कता गयो, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद्दाम बसे त्यति बस्ने
12: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो के, यो बिचौलियाले अलिकति धेरै खेल्यो।
13: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
14: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
15: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
9: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
16: कृषि बजारमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ पाउन्डतिर लगाएर वजन गर्ने, मेरो काम त्यति हो। किसानमुखी बजेट ल्याउनु पर्छ यो देशमा, किसान उभर नलाग्नु भने देशको लाग्दैन।
17: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
9: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
18: कार्यक्रम कृषि सवाल।

0: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्ज बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हजुर, आज हामी शनिबारको श्रृङ्खलामा रहेका छौँ। आज शनिबारी श्रृङ्खलामा हामीले प्रविधिको कुराहरूलाई जोड दिने प्रयास गरेका छौँ। हामीले गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी, त्यसै गरी पछिल्लो समयमा पहाडी धरातलमा चाहिँ पस्टाउँदै गरेको किबीको चर्चा गर्दैछौँ। हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बन्ने लगायतका विषयमा हामी चर्चा गर्दैछौँ भने स्ट्रबेरी खेतीको ककनीबाट सुरुवात भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौँ। त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कत्तिको छ, हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलि बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौँ। हामीले अगाडि भने जस्तै पालै पालो सुरुवातमा गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको स्ट्रबेरी, ककनीको ब्रान्ड बन्दै गरेको स्ट्रबेरी, कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा केलाउने प्रयास गर्दैछौँ। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा, अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौँ भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठुला रेस्टुरेन्टको चटपटे अचार, नेपाली भान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो, गुलियो र रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको बास्ना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौँ, हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पखेर र तराईका फाँटहरूमा एउटा ठूलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आम्दानी लिन सकिने भएकाले आज नेपालका हजारौँ युवाहरू गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टरेल प्रविधि, उत्पादन बढाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौँ। कार्यक्रम अवधिभर हेरेर सुनेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने सेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा, अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौँ भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौँ गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेल प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाशमुनि मात्र गोलभेडा खेती गर्दा बर्खाको झरी, असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोलिहाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यावसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू, बर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्ने रोग र टडुवाबाट 90% सुरक्षा मिल्छ। असिना, हावाहुरी र किराको आक्रमणबाट बचाउँछ। बोटको आयु लम्बिन्छ र 6-8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाइ सिर्जना र हाइब्रिड जातहरू। नेपालमै विकसित सिर्जना वर्णशंकर जात पहाडी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै C3, त्रिशुल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौँ जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र माटो उपचार। गोलभेडाका लागि खुकुल्लो प्राङ्गारिक पदार्थले भरिपूर्ण पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्ग्रा र सुतलीको प्रयोग। गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिन बाँस र सुतली अर्थात् दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। कार्छन र थुप्पा सिँचाइ। बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बलियो हुन्छ र फल ठुलो, चम्किलो र गुणस्तरीय हुन्छ। थुप्पा सिँचाइ अर्थात् ड्रिप इरिगेसनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू गोलभेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ऐलाउने रोग। पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बच्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने, पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिफ माइनर र सेतो झिङ्गा। पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसीले पासो प्रयोग गर्दा रासायनिक विषादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौँ हामी सबैले पर्खिरहेको समय, गोलभेडा खेतीबाट कति हुन्छ त आम्दानी? बेडा रोपेको 60-75 दिनपछि गोलभेडाको पहिलो टिपाई सुरु हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्भार गर्दा एउटै बोटबाट 5-10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा। एक रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200-1500 गोलभेडाका बोटहरू लगाउन सकिन्छ। करिब एक रोपनीबाट एकै सिजनमा 8-12 टन अर्थात् 8,000-12,000 केजीसम्म गोलभेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40-60 मान्ने हो भने यसैलाई हिसाब गर्दा एक रोपनीबाटै 4,00,000-6,00,000 बिक्री गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने हो भने एक रोपनीबाट करिब 2,00,000-2,50,000 खुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा, नेपाली भान्साको मुटु मानिने गोलभेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल, थोपा सिँचाइ र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको बाटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैँ उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफुल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूको लागि स्ट्रबेरी रेड गोल्ड अर्थात् रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौँ। नमस्कार, आज हामी रातो, रसिलो, मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौँ। तब हाम्रो मानसपटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौँ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आम्दानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौँ रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण नालीबेली बुझ्ने प्रयास गर्दैछौँ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे सेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौँ स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैँ उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफुल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात् रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसङ्गलाई साध्दैछौँ। अब कुराकानी गरौँ स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो। स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो, बालुवा, मिसावट भएको दोमट माटो चाहिन्छ। माटोको पिएच 5.5-6.5 बिचमा हुनुपर्छ। ध्यान दिनुपर्ने कुरा, माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्त्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनु हो। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनु पर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनु पर्छ। यदि प्लास्टिक
1: बिछ्याउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिस्यान जोगाउँछ र सबैभन्दा महत्त्वपूर्ण कुरा, स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदिई फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागौँ बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुजसम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ पाल पारेर बेर्ना रोपिन्छ। एक रोपनी जमिनमा करिब 3,000-3,500 स्ट्रबेरीका बेर्नाहरू लगाउन सकिन्छ। सिँचाइका लागि ड्याङ्कभित्रै थोपा सिँचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ, जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेर्ना हुर्कँदै गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा काटछाट गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन। स्ट्रबेरीमा डडुवा, फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषादीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र सङ्क्रमित पात वा फलहरूलाई तुरुन्तै हटाएर नष्ट गर्नुपर्छ। फलटिपाई। मङ्सिर पुछदेखि सुरु भएको फलटिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँटसहित बिस्तारै टिपिनुपर्छ, ताकि फल नथिचियोस्। अब लागौँ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आम्दानीतर्फ। ककनीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठुलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य। स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500 ग्रामदेखि 1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250-400 प्रति केजी र खुद्रा मूल्य 500-700-800 पुग्ने गरेको छ। यदि एक रोपनीमा 3,000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1,500-2,000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2,00,000-2,50,000 खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाडी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान, सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेङ्गु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा, समुद्री सतहबाट 1200 करिब 2400 को उचाइ भएका पहाडी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्। जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आम्दानी हुन सकेको थिएन, यस्ता पहाडी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाडी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढिरहेको छ, जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ। हो, आज हामी यसैको कुराकानी गर्दैछौँ, अर्थात् किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाडी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आम्दानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाइमा हामी किबी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौँ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौँ किबी कस्तो फल हो। किबी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेङ्गु जस्ता रोगमा प्लेटलेट्स बढाउन किबी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 करिब 2400 मिटरसम्मको उचाइ भएका पहाडी भूभागहरू किबी खेतीका लागि वरदान साबित भएका छन्। जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन, यस्ता पहाडी पाखामा किबी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौँ किबी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो। किबी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरी नपर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले युक्त कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पिएच 6.5 बिचमा हुनु राम्रो मानिन्छ। किबीका प्रमुख जातहरू। किबी खेतीमा प्रवेश गर्नु अघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू हेवर्ड, एलिसन, मोन्टी र ब्रुना। यसमध्ये हेवर्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमोरी र मटुवा। यहाँ किसानले ध्यान दिनुपर्ने कुरा किबीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्। त्यसैले 8-9 पोथी बिरुवा बराबर 1 भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने परागसेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका थाङ्ग्रा र गोडमेल। अब लागौँ बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्नेतर्फ। खाडल खन्ने र रोप्ने समय। बिरुवा रोप्नुभन्दा 1 अगाडि नै 3 लम्बाइ, 3 चौडाइ र 3 गहिराई भएको खाडल खन्नुपर्छ। खाडल पुर्दा राम्ररी पाकेको गोबर मल, कमसे कम 20-25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 र लाइनदेखि लाइनको दूरी करिब 5 राख्दा राम्रो भनिन्छ। थाङ्ग्रा वा थाङ्क्रो व्यवस्थापन। किबी एउटा लहरा जाने बहुवर्षीय फल हो। यसलाई दरो, आड वा थाङ्ग्रा चाहिन्छ। यसका लागि टिबार वा परगोला अङ्गुरको जस्तै माथि टाँड प्रविधि प्रयोग गरिन्छ। फलामको पोल वा सिमेन्टको पोल गाडेर जिआई तार टाँगेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किबी खेतीमा सफलता पाउन 2 कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिँचाइ र अर्को काट्छन्। सिँचाइ। किबीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्। त्यसैले चैत, वैशाख, जेठको खडेरीको समयमा हप्तामा कम्तीमा 1-1 अनिवार्य सिँचाइ, थोपा सिँचाइ भए झनै उत्तम मानिन्छ। काट्छन्। किबीमा वर्षेनी हिउँदै पिच्छे काट्छाट र बर्खाको काट्छाट गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा पलाउन दिनुपर्छ, जसले अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि सुरु हुन्छ। हामीले रोपेको 3rd or 4th वर्षदेखि किबीले फल दिन थाल्छ। 5-6 पुगेपछि एउटै बोटबाट 50-100 केजीसम्म फल लिन सकिन्छ। विशेष कुरा के छ भने किबीको एउटा बोटले 30-40 लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौँ किबीको टिपाई र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मङ्सिर महिनामा किबी पाक्ने गर्छ। फलको बाहिरी पोतला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार। किबीको सबैभन्दा ठुलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा 2-3 बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा 5-6 ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला बिस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किबीको थोक मूल्य प्रति केजी 150-250 र खुद्रा मूल्य 300-400 रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15-20 किबीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1 लाखदेखि 2 लाखसम्म सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा पहाडी क्षेत्रको बाँझो जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किवी खेती एउटा दिगो भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। सुरुवातमा थाङ्गा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किवी खेती सुरु गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला। यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिनिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यलहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 98510 97192 मा टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहो, कृषि कर्म गरौँ। नमस्कार।

0: रेडियो मेलम्ची 107.2 MHz
1: मिनी टेलर मर्म सम्बन्धी 3 दिने तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी मेलम्ची नगरपालिकाको सूचना।
2: मेलम्ची नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष 2083-84 स्वीकृत कार्यक्रम अनुसार मिनी टिलर मर्मत सम्बन्धी 3 दिने तालिम सञ्चालन गर्नुपर्ने भएकाले उक्त तालिममा सहभागी हुन इच्छुक मेलम्ची नगरपालिकाभित्र स्थायी ठेगाना भएका कृषक महानुभावहरूले तपसिल अनुसारको कागजात सहित यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात् यही भदौको 30 गते कार्यालय समयभित्र मेलम्ची नगरपालिका कृषि विकास शाखा वा कृषि विकास शाखाको वेबसाइट www.melamchikrisi.gov.np वा प्ले स्टोरबाट मेलम्ची कृषि मोबाइल एप डाउनलोड गरी आयोजना कार्यक्रम माग आवेदन फारममा क्लिक गरी अनलाइन आवेदन पेश गर्न सकिने बेहोरा सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शाखामा आवेदन पेश गर्नुहुन सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: आवश्यक कागजातहरू निवेदन।
2: नगरपालिकाले वितरण गरेको अनुदानको मलको भरपाई बुकको कृषकको फोटो भएको पानाको प्रतिलिपि,
1: नेपाली नागरिकताको प्रतिलिपि,
2: यसअघि तालिम लिएको भए सो तालिमको प्रमाण पत्रको प्रतिलिपि,
1: नोट तालिममा सहभागीको लागि कुनै भत्ताको व्यवस्था गरिने छैन।
2: थप जानकारीका लागि मेलम्ची नगरपालिकाको वेबसाइट www.melamchiyamuyan.gov.np मा हेर्नुहुन तथा मेलम्ची नगरपालिका कृषि विकास शाखा एकीकृत सेवा केन्द्र पिप्लेमा सम्पर्क राख्नुहुन वा 98511 70473 र 98457 75031 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अनुसा कोइराला प्रमुख प्रशासकीय अधिकृत मेलम्ची नगरपालिका।
3: ए भाइ, यो गाडी कुन बेला जान्छ?
4: ए दाइ, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा
3: हो र। लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन, गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
4: ए दाइ, के टेन्सन लिनु भा, यही लम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रो भेट छँदैछ नि।
3: ए हो र भाइ।
4: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
3: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
5: ए ल भयो त दाइ, जाउ जाउ गुर्जी, जाउ जाउ।
6: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बीजी बेकरी सँगै प्रोपाइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18 98013-62870।
7: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
8: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
7: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
8: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
9: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल, ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
10: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गङ्गा बहादुर दनवार तथा दशरथ दनवार। सम्पर्क नम्बर 98513-13-117 98036-79276।
12: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुन फोङ।

स्वर बैरागी च्याङबा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ। शब्द सरिता दोङ, बैरागी च्याङबा। प्रोड्युसर किरण तामाङ, सरिता दोङ। एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ। सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ट्ज
1: यू आर लिसनिंग टू एवरीबॉडी डांस नाउ डांस नाउ
2: टाइम चेक इट्स 10 एएम
3: अहिले बिहानको 10 बजेको छ
2: टाइम चेक

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नल्याऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यहीँ थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
3: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
4: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्टपुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
3: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
4: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार जय पाल्चोकी एबी बसवार सँगै।
3: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 9843238599, 9810022355।
5: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
6: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
5: काठमाडौँदेखि सिधै सुरसिङ झरना, अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
6: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
5: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार काठमाडौँ। फोन नम्बर 9854349100, 9860172515, 9747 49 08।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय नलम्ची लक्ष्मी बैंकको माथिल्लो तला फोन नम्बर 011-40-11-57 शाखा प्रबन्धक लक्ष्मण विष्ट सम्पर्क नम्बर 98-5-12-73-16-1 98-6-11-01-505 कुपिला अधिकारी 98-23-26-54-79 सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: अब त घर बनाउने होइन भने कति टरमा बस्नु
2: हो नि. अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो. त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके. अब चाँडै बनाउने.
1: अनि के पाइँदो रहेछ त्यहाँ? सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न. सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ. साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ.
1: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार.
2: प्रोप्राइटर मंगल दंगाल. सम्पर्क नम्बर 9861104475, 9801395664.
3: म पनि सुन्छु अनि तपाईँहरू सुन्नुहोस् है.

0: त आउँछ पाहुनेबाट सिपा घाटको उन्टापेसी पाँच काल आउँछ त आउँछ काठमाडौँ काठमाडौँ ओ दाई आउँछ आउँछ काठमाडौँ त गाडी छुट्ने ल आउँछ
1: आउँछ
0: रेडियो मेला चाहिँ बताइन बताइन ओ दाई हाम्रा बच्चा हाम्रा बच्चा आउँछ आउँछ हाम्रो बच्चा हाम्रो मामु
2: रेडियो मेलम्ची 107.2 MHz
3: परिवारको संस्कार शिक्षाको आधार
4: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ PG-देखि कक्षा 12-सम्मका विद्यार्थीहरूको लागि डे स्कलर डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य
3: हामी बालबालिकाको नैतिक मूल्य अनुशासन सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ
4: सिन्धुपाल्चोक काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाईको विद्यालय गुणस्तरीय शिक्षा अनुशासन र संस्कारको उत्कृष्ट संयोजन प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण बालबालिकाको शैक्षिक सामाजिक नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड
3: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता
4: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस् सम्पर्क नम्बर 01-4917-1648-3163-686 SM फोटो फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो
3: पासपोर्ट भिसा फोटो
4: फोटो प्रिन्ट तथा फ्रेमिङ
3: भिडियो सुटिङ तथा एडिटिङ
4: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो
3: ड्रोन फोटो तथा भिडियो
4: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो
3: फोटो एडिटिङ कलर ग्रेडिङ
4: डिजिटल फोटो तथा भिडियो सेवा
3: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन
4: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास अब मेलम्ची नगरपालिका 11 इन्द्रेश्वरी स्कुल अगाडि सम्पर्क नम्बर 98100-66569
5: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना
6: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ
7: साथै बिबिएस बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ
6: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
5: यातायात खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू
6: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ
6: फोन नम्बर 01-4575-891 98-13-088-42 98-13-088-37
8: वेबसाइट saintlawrence.education.np Your success, our commitment.
9: होइन ए कान्छा दाई ट्र्याक्टर त्यतिकै छाडेर बिरक्तिएर बस्नु भएको छ त के भयो
10: हेर न कान्छी ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन यसलाई मर्मत गर्नु पर्यो अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला
9: मेलम्ची 11 चौकीसँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ
10: हजुर हामी कहाँ सम्पूर्ण कृषि औजारहरू मिनी टिलर पावर टिलर मकै छोडाउने मेसिन धान कुट्ने मकै पिस्ने मिल पानी तान्ने पम्प रुख काट्ने मेसिन पावर टुल्स हाते औजार धान गहुँ कोदो झार्ने मेसिन विषादी छर्ने मेसिन गोडमेल गर्ने औजार विभिन्न साइजका डिस्क घट्टहरू विभिन्न साइजका मिलका सम्पूर्ण सामान फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैचीहरू ठेला गाडाका टायर डिजिटल काटा पाइन्छ इलेक्ट्रिक प्लानर रन्जा ढक तराजु ग्राइन्डर ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ
9: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ
10: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ यहाँ परामर्श र तालिम पनि उपलब्ध छ सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
9: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला
11: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स मेलम्ची 11 प्रहरी चौकी सँगै सम्पर्क नम्बर 9855043321 9818026384।

0: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी मानसिक तथा मनोरोग विशेषज्ञ मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने। प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य इन्टरनल मेडिसिन मुटु चिनी छाती थाइराइड। प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता अर्थोपेडिक सर्जन ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको। साथै सोही दिन डाक्टर सुमन अधिकारी नाक कान घाँटी सम्बन्धी। प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ सर्जरी हाइड्रोसिल हर्निया पाइल्स फिस्तुला, साथै सोही दिन कुमार बस्नेत बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनि, मेलम्ची 11। सम्पर्क नम्बर 9843-7590-32 9843-7590-32।
1: जुगलको शिरदेखि इन्द्रावतीको तीरसम्म
2: तपाईँको बोलीमा लोली मिलाउने हाम्रो अभियान
1: रेडियो मेलम्ची 107.2 MHz।

0: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
1: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
0: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा, जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुट्याइदिन्छ।
1: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saath ma kasari bhanne prashna kahile aaudaina,
0: tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tira ko vastavik yatra ho,
1: aajai samparka garnu hos dream city abroad education consultancy private limited, chava hill chuchepati chowk kathmandu,
0: phone 9866279606, 9845674956, 01592404।
2: ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
3: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
4: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
3: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
4: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
5: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहकवर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
6: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
5: सम्पर्क नम्बर 9861-50-83-36,
6: 9809-95-452।
7: नानी, कता टाढै जान लागे के?
8: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
7: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
8: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग गडबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
7: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
8: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
7: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
8: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
7: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
8: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ्घ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: नमस्कार दिदी।
8: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
9: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
8: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्रणाली जोरपाटीमा।
9: त्यहाँका सेवाहरू के के छन् त?
8: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
10: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 9855042538, 9855042538।
11: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।

नमस्कार, बिहान 11 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म चण्डिका नेपाली। सुरु गरौं मुख्य समाचार प्रसंगबाट। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताउनु भएको छ। शुक्रबार भदौ 26 गते धनुषाको जनकपुर धाममा संचारकर्मीसँग उहाँले रसुवा नुवाकोट क्षेत्रमा निम्तिएको विपद सामान्य बाढ़ी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताउनु भएको हो। विपद्वाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध बनाएको उहाँले उल्लेख गर्नुभयो। उहाँले विपदको प्रारम्भिक 4-5 दिनमै विज्ञलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढंगले अघि बढ़ाएको भए थप मानिसको ज्यान बचाउन सकिने उहाँले बताउनु भएको छ। विदेशी विज्ञले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी हामी आफै गर्छौं भन्ने अहंकार प्रदर्शन गरेको उहाँको आरोप छ। उहाँले 11 दिनपछि समेत मानिस जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैजनालाई बचाउन सकिने अवस्था रहेको पुष्टि गर्नुभएको छ। सरकारले विपदका बेला नागरिकसँग गरिरहेको व्यवहार समेत अहंकारपूर्ण र मनोगत देखिएको प्रचण्डको टिप्पणी छ। यस्तो कार्यशैलीले सरकारले गम्भीर विषयलाई प्रभावकारी ढंगले सम्हाल्न नसकेको देखिएको उहाँले बताउनुभयो। विपदका कारण हजारौं मानिस बेपत्ता भएका र ठूलो जनधनको क्षति भएको भन्दै उहाँले राहत उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न मध्य प्रदेशका जनतालाई अपील समेत गर्नुभएको छ। विपदलाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्ने विषयमा समेत उहाँले जोड़ दिनुभयो। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अन्त्य गरी बजेट निर्माणमा सर्वदलीय सहमति खोज्न थाल्नु भएको छ। बजेट निर्माण प्रक्रिया तत्काल अघि बढ़ाउने सर्वदलीय सहमति जुटाउन बसेको छलफलमा सबै दल एकमत भएका छन्। सहमति भएपछि आज शनिबार मन्त्री परिषद बैठक बस्दैछ। बैठकमा बजेट निर्माण र बजेट शून्यताको अन्त्य गरी चाँडै बजेट ल्याउने विषयमा छलफल हुनेछ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार साँझ सर्वदलीय बैठक बसेको थियो। बैठकले प्रदेशको बजेट निर्माण प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको हो। बैठकमा सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू सहभागी थिए। प्रदेशमा बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले बजेट निर्माणलाई प्राथमिकताका साथ अघि बढ़ाउने विषयमा दलहरूबीच सहमति भएको हो। बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै प्रचलित कानून अनुसारका आवश्यक प्रक्रिया पूरा गरी बजेट निर्माणको काम तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। सर्वदलीय सहमतिसँगै प्रदेश सरकारलाई बजेट निर्माण तथा त्यसका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको छ। एक महिनासम्म मनाउने गुङ्ला पर्व आजदेखि सम्पन्न भएको छ। विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजा

0: गाजा सहित बुद्धका भजन तथा श्लोक गाएर मठ मन्दिर बिहार र बौद्ध चैत्यको परिक्रमा गर्ने गरिन्छ। गत साउन 28 गतेदेखि शुरू भएको गुङ्ला पर्व एक महिनासम्म विभिन्न स्थानीय बौद्ध चैत्य तथा धार्मिक स्थलको परिक्रमामा पूजा अर्चना र भजन कीर्तन गर्दै मनाएको हो। पर्वका क्रममा दैनिक नौ बाजा बजाउँदै चैत्य तथा मन्दिरको परिक्रमा गर्ने परम्परा छ। गुङ्ला अवधिभर व्रतालुले नुन नखाई दिनमा एक छाक मात्र भोजन गर्ने तथा बिहान बेलुका पूजा अर्चना गर्ने प्रचलन रहेको छ। दर्शन तथा पूजाका क्रममा बाजागाजा सहित श्लोक तथा मन्त्र उच्चारण गर्दै मठ मन्दिर चैत्य र बिहारको परिक्रमा गर्ने गरिन्छ। बाढी तथा पहिरोका विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतेदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याम्फ्रु बैसी तथा नुवाकोटको टोखा छहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका दुईमा अरणीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालीका गाउँपालिका एक गगने खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी काभ्रेमा बिपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोकको कटुन्जे बेसी सडक खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नआएसम्मका लागि बन्द रहेको छ। नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैडाकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा आज शनिबार बिहान दुईवटा बस एक आपसमा ठोकिँदा 18 जना घाइते भएका छन्। नारायणघाटबाट बुटोलतर्फ जाँदै गरेको LU2X6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको LU2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। बिहान करिब 6:50 बजे भएको दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ। पुरानो मेडिकल कलेजमा कालीकोटमा धनमान हमला, गैडाकोटका लीला थापा, प्रेम बहादुर राणा भाट, मीरा आचार्य, बाराका मोहन भैया शाह, चितौनकी निशा तिवारी, उनका 8 वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका निमलाल खड्का, अमृता खड्का तथा रूपन्देहीका मनोज गुरुङ र होमा गुरुङको उपचार भइरहेको छ। यसै गरी नयाँ चितौन मेडिकल कलेजमा बस चालक सन्तोष बहादुर गुरुङ, गैडाकोटका आत्रिया पौडेल, माधव ग्यावली, सीता ग्यावली, जसबिन ग्यावली, गोर्खाका शङ्कर बैलकोटी र चितौनकी दिभा राणा भाटको उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एसिसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर र आसिफ शेखले शतक बनाउनु भएको छ। 103 बलको सामना गर्दा 4 छक्का र 8 चौकाका मद्दतमा उहाँले शतक पूरा गर्नुभएको हो। आसिफ 106 बलमा 102 रन बनाउँदा आउट हुनुभएको छ। उहाँ हैदर अलीको बलमा क्याच आउट हुनुभएको हो। 5 क्रममा ब्याटिङ गर्न गुलसन झा आउनुभएको छ। 37 ओभरको समाप्तिमा नेपालले 3 विकेटको क्षतिमा 200 रन पूरा गरेको छ। अहिले क्रिजमा रोहित कुमार पौडेल र गुलसन झा रन भएको छ। रोहित 26 बलमा 21 रन बनाएर खेलिरहनु भएको छ भने 8 बलको सामना गर्दा 1 छक्कासहित 7 रन बनाएर गुलसन झा खेलिरहनु भएको छ। हवस् त यिनै समाचार प्रसङ्गसँगै बिहान 11 बजेको मेलम्सी अपडेट सकियो। म चण्डिका नेपाली बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो मेलम्सी 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: नमस्कार दिदी।
3: नमस्कार बहिनी। आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
2: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
3: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
2: त्यहाँका सेवाहरू के छन् त?
3: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
4: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 9851042538, 9851042538।
5: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
6: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौं। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौं र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौं।
7: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं। भूकम्प थेग्ने संरचना बनाऊ।
8: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
9: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
8: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
9: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
8: तिमी चिन्ता नल्याऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सवा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
9: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बस पार्क, श्रीदेवी हार्डवेयर सँगै।
8: सम्पर्क नम्बर 9849559959, 9849559959।
10: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिए संकायमा भर्ना खुल्यो।
10: हाम्रा विशेषताहरू:
8: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
10: प्रविधि मैत्री शिक्षण सिकाई,
8: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
10: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
8: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ। सम्पर्क नम्बर 01-4565-474, 4565-472।
11: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर।
1: हामी कहाँ उन्ना जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
0: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोपाइटर बागवि तामाङ, सम्पर्क नम्बर 98081 26 654।
2: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
3: युजिसीबाट क्युएए प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए, बिएड, बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी, एमबिएस, एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
3: बिहानी समयमा कक्षा सञ्चालन,
4: सुलभ शुल्क,
3: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
4: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
3: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
4: क्युएए अवार्डेड क्याम्पस,
3: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
4: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
3: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौँ।
4: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-46-20-310, 98-41-90-72-87, 98-41-71-91-72।
5: होइन चिटिक्क परेर हतार हतार कता
2: काठमाडौँ जान भनेर हिँडेको, गाडी छुट्न लागिसक्यो होला।
5: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
2: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
5: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
6: गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 98-49-071-062, 97-17-21-35-73, 97-17-21-35-73।
7: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
8: And it's time for frenzy.
9: And welcome once again, Radio Melamzy 107.2.

हेलो नमस्ते गुड मर्निङ अनि हार्दिक स्वागत छ। यति बेला सुन्दै हुनुहुन्छ रेडियो मेलम 107.2 MHz कार्यक्रम म्युजिक अफेयर चोइस र कार्यक्रम म्युजिक अफेयर चोइस लिएर प्राविधिक साथी चण्डिकाको साथमा म कौशिला नेपाली उपस्थित भइसकेको छु। कार्यक्रम म्युजिक अफेयर चोइस तपाईँले दैनिक 11 बजेको मेलम्ची अपडेट पछि सुन्न सक्नुहुन्छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011 40 11 36 हो र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई तपाईँले गीत मार्फत डेडिकेट गर्न सक्नुहुनेछ। र त्यसै गरी यो कार्यक्रम तपाईँले रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लामा सुन्न सक्नुहुन्छ भने इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा पनि यो कार्यक्रम एकै साथ सुन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले www.radiomelamchi.com लगइन गरेर संसारको जुनसुकै कुनामा रहेर पनि एकै साथ सुन्न सक्नुहुन्छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिहरूलाई पनि गीत मार्फत डेडिकेट गर्न सक्नुहुनेछ। र यति बेला बिहानीकै समय छ, धेरै साथीहरू घरमै हुनुहुन्छ होला। त्यसै गरी आज त शनिबारे बसाइ पनि परेको छ, धेरै साथीहरू घरमै घर यसै काम गर्दै खाना खाँदै खाना बनाउँदै एकदमै गर्मीको मौसम छ, शीतल छहारीतिर बस्दै हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने आशा राखेका छौँ। र कार्यक्रमको सुरुवातमा भने हामी हाम्रो रोजामा रहेको गीत सुनाउँछौँ, त्यसपछि भने गीत रोज नेपालो तपाईँको तपाईँहरू भने रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। र अहिलेलाई भने कार्यक्रमको सुरुवातमा हामी हाम्रो रोजामा रहेको एक गीत सुनाउँछौँ।

0: रेडियो मेलम 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस सुनिरहनु भएको छ। कार्यक्रमको सुरुवातमा हाम्रो रोजाम रहेको गीत सुनायौँ र कोही साथी हुनुहुन्छ कार्यक्रममा, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो हजुर, हाम्रो आवाज सुन्नु भएन? कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुनिरहेका थियौँ, उहाँले बुझ्नु भएन जस्तो छ। तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0114 4011 3600 फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो, हामीले तपाईँको आवाज एकदमै सुनिरहेका छौँ। तपाईँको शुभ नाम? कार्यक्रमको सुरुवातमा फोन लागेको छ, कुन गीत रोज्नुहुन्छ?
1: राम्रोसँग तपाईँको आवाज सुन्न सकेन, मलाई एउटा 30 को गीत बजाइदिनु न।
0: 30 को गीत रोज्नुहुन्छ, अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ? हस् त, छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो गजेन्द्रजी, कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र तपाईँ पनि फोन गरेर आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ। र अहिलेलाई भने उहाँले रोज्नु भएको यो गीत सुनाउँछौँ।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चाहिँ सुन्दै हुनुहुन्छ। फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई तपाईँले गीत मार्फत डेडिकेट गर्न सक्नुहुन्छ। 011-4011-36 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो। फोन गरेर मनपर्ने गीत रोज्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो नमस्ते। कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज सुन्न सकेनौँ र तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4011-36 हो। तपाईँहरूको लागि खुल्ला छ र भर्खरै रेडियो सेट अन गर्नुभएको छ भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चाहिँ सुन्दै हुनुहुन्छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिहरूलाई सम्झन सक्नुहुन्छ। र त्यसै गरी तिज नजिकै आउँदैछ, तपाईँ पनि फोन गरेर तिजको एकदम मिठो मिठो भाका रोजेर आफ्नो मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। 011-4011-36 कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? बासखर्कबाट। तपाईँको शुभ नाम? तपाईँको शुभ नाम
1: मैले सुन्दै सुनेन।
0: हाम्रो आवाज सुन्नु भएन। तपाईँको शुभ नाम के हो भनेर सोधेको?
1: हजुर, बासखर्कबाट तामाङ हो।
0: कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ?
1: कुमारी तामाङ।
0: कुमारीजी, कुन गीत रोज्नुहुन्छ?
1: कार्यक्रम सुन्दै बस्दै घाम लाग्यो छ दिदी।
0: खुसी लाग्यो सुन्दै हुनुहुन्छ। अनि कुन गीत रोज्नुहुन्छ आज कार्यक्रममा?
1: हजुर, एउटा तिजको गीत राखिदिनु न।
0: तिजको गीत रोज्नुहुन्छ, अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ?
1: मलाई मन कुमारी तामाङ भन्ने चिन्ने सम्पूर्णलाई दिदी।
0: हस्त, छुट्टिन्छौँ। आउनुहुन्थ्यो मानकुमारी तामाङजी कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिहरूलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4011-36 हो र अहिलेलाई भने उहाँले रोज्नु भएको एक गीत सुनाउँछौँ।

0: रेडियो बेलम 107.2 मेगा सुन्दै हुनुहुन्छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4041-36 हो। तपाईँहरूको लागि खुला गरिसकेका छौँ र कुमारीजीले रोज्नुभएको तेज गीत सुनायौँ र अब पालो तपाईँको 011-4041-36 कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते।
1: हेलो
0: हेलो नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम?
1: सन्जिता
0: भन्नुभयो।
1: सन्जिता,
0: अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ सन्जिताजी? जुनेली रातै रातैमा। अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ?
1: मेरो घर परिवारलाई।
0: हस्त छुट्टिन्छौँ, आउनुहुन्थ्यो सन्जिताजी कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको एक गीत सुनाउँछौँ।

0: रेडियो मेलम्ची 107.2 मेगा सुनिरहनु भएको छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौ कार्यक्रममा। हेलो, नमस्ते।
1: नमस्कार हजुर। नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम?
1: म तालामाराङबाट।
0: तालामाराङबाट तपाईँको नाम?
1: असुतम भट्टराई।
0: असुतम जी, के छ खबर? सन्चै हुनुहुन्छ?
1: एकदम ठिक छ। अनि तपाईँको आवाज किन हो सुनिँदै सुन्ने छैन त?
0: तर हामीले त यता प्रष्ट सुनिरहेका छौँ, सायद नेटवर्कको प्रब्लम हुन सक्छ। अनि कार्यक्रममा फोन गर्नु भएको छ, कुन गीत रोज्नुहुन्छ?
1: आज मलाई तीजको गीत बजाइदिनु न, पार्वती शर्माको।
0: अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई, अनि प्राविधिकमा रहनु भएको मित्रलाई, अनि रेडियो मेलम्ची होल युनिटलाई, र सिन्धुवासी तालमारङवासीको लागि भन्दै छु।
0: हस्त छुट्टिनसम्म आउनुहुन्थ्यो हाम्रो असुतमजी। कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र तपाईँ पनि फोन गरेर आफूलाई मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0111 40 11 36 हो र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिहरूलाई तपाईँले गीत मार्फत डेडिकेट गर्न सक्नुहुन्छ। र अहिलेलाई भने उहाँले रोज्नु भएको गीतसँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्छौँ। त्यसपछि भने उपस्थित हुने नै छौँ तपाईँ भने रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ। कहाँबाट लिनु भएको हो?
2: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी? मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
1: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
2: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
1: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
2: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
1: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
2: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
1: प्रोपाइटर दिनेश विश्वकर्मा।
2: सम्पर्क नम्बर 9869091606, 9818535243। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
3: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844 40 11 14 9844 40 11 14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
4: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दोबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल, हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झोलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
5: सम्पर्क नम्बर 9801443486, 9813186449, 9849720239। प्रोपाइटर विश्वराम खड्का।
4: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861353906।
6: तपाईं हाम्रै बेकरी बीजी बेकरी
7: बीजी बेकरी
8: बीजी बेकरी
7: हैन, सबैजना बीजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
6: सबै थोक छ नि। सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष शेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
7: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
9: सुत्केरी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु? यसो कहिलेकै त मासु पनि खुवाउनु नि।
10: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि। फेरि भान्जा मेट सबमा जाने मेलम्चीमा
11: केटाले मासुको बन्दोबस्त गरे ल।
10: पख पख बुढो, अनि त्यो मासु भान्जा मिट सपबाटै ल्याएको हो नि, तिमीहरू मात्रै खानी, मलाई नदिने।
8: हजुर भान्जा मिट सप मेलम्ची 11 सिन्धुपाल चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ, अन्डा र ससेज पनि उपलब्ध छ।
11: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ,
4: कालिजको चल्ला पनि उपलब्ध छ।
8: सम्पर्क नम्बर 9823428811, 9849071983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
3: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
12: नमस्ते, म तपाईँहरूकै सुन्ताली, अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz। म पनि सुन्छु, अनि तपाईँहरू पनि सुन्नुहोस् है।
1: गीत र छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ। यति बेला सुन्दै हुनुहुन्छ रेडियो मेलम 107.2 MHz कार्यक्रम म्युजिक अफेयर चोइस र कोही साथी हुनुहुन्छ। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
13: हजुर, म मेलम्ची 10 बाटा
1: शिव बहादुर बोल्दै हुनुहुन्छ है।
13: हजुर,
1: के छ खबर, सन्चै हुनुहुन्छ? खाना खाएर काम गर्दै हुनुहुन्छ, खुसी लाग्यो काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ नि है।
13: हजुर, सुनिरहेको छु।
1: कुन गीत रोज्नुहुन्छ आज कार्यक्रममा?
13: मलाई चाहिँ आज हिन्दी चलचित्रको गीत सुनाइदिनुहोस् न,
1: जुनसुकै भए पनि हुन्छ। चाहे तुझको चाहुंगी हरदम, अनि यो गीत मार्फत क कसलाई सम्झनुहुन्छ?
13: सर्वप्रथम रेडियो मिलनको सम्पूर्णमा तपाईँलाई
1: धन्यवाद,
13: अनि मेरो घर परिवार, मेरो आफ्नो आफन्त, मेरो साथीभाइ, चिनजानीको सबै सबैलाई, सबै दिदी बहिनीहरू तिजमा रमाउनु हुने दिदी बहिनी सबै सबैलाई तिजको शुभकामना भन्दै बिताउँछु।
1: हस्त, छुट्टिनसम्म आउनुहुन्थ्यो शिव बहादुरजी, तिजको सम्पूर्णमा शुभकामना दिएर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको यो गीत सुनाउँछौँ।

0: रेडियो मेलम 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चाहिँ सुन्दै हुनुहुन्छ। फोन गरेर मनपर्ने गीत रोज्न सक्नुहुन्छ 011-4040-36 कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो नमस्ते। कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज सुन्न सकेनौँ र फोन डिस्कनेक्ट भयो। अब पाला तपाईँको 011-4040-36 फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। जयबहादुरजी, के छ खबर? सन्चै हुनुहुन्छ? हामीलाई पनि एकदमै ठिक छ। अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ?
1: मलाई त्यो क्याम्पस पढ्न आउने सरले उता पढाउने भनेको सुने दिदी।
0: क्याम्पस पढ्न आउने, अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई, प्राविधिक मित्रलाई, मेरो रेडियो होलिउडलाई, मलाई चिन्ने नचिन्ने सबैले भन्दै छुट्टिन्छ दिदी। गुड मर्निङ, नमस्कार।
0: हस् त छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो जयबहादुरजी, रेडियो मेलम्चीमा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको यो गीत सुनाउँछौँ।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस सुन्दै हुनुहुन्छ। फोन गरेर मन पर्ने गीत रोज्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। हेलो नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम? हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज सुन्न सकेनौँ र अब पालो तपाईँको 011-4041-36 फोन गर्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते।
1: हेलो नमस्ते, नमस्कार, गुड मर्निङ दी।
0: गुड मर्निङ हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म तालामारामबाट सन्दीपा गिरी बोलेको।
0: सङ्गीताजी, के छ खबर? सन्चै हुनुहुन्छ? हामीलाई पनि एकदमै सन्चै छ। कार्यक्रमको अन्तिममा फोन लागेको छ, कुन गीत रोज्नुहुन्छ? एलिना चहनको आवाजमा रहेको धोकेबाज हौ तिमी बोलको गीत रोज्नुहुन्छ, अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ? धन्यवाद। हस्त, छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो सङ्गीताजी, कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र उहाँले रोज्नु भएको गीतसँगै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र यति बेलासम्म कार्यक्रममा फोन गर्नुहुने, रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै मलाई यति बेलासम्म प्राविधिक रूपमा रहेर साथ दिनुहुने प्राविधिक साथी चण्डिकाजीलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम प्रस्तुत म कौशिला नेपाली बिदा हुन्छु। बाँकी पल तपाईँको शुभ बितोस्। हस्त, नमस्ते।

भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै, र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढी पहिरोले सड़क सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीले सड़क र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सड़क सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रुपियाँ पर्ने चामलको बोरालाई 11,000 रुपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80-100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिण्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुशी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोशी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिस छ। यो बाढीबाट प्राप्त सिकाईलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने, निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्याधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण

0: विभागले बढी मूल्य लिने सातवटा पसललाई कार्यवाही गरेको छ र दुईजनालाई जनही 3 लाख रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 देखि 29 सयसम्म मूल्य लिने दुई पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्री ले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारापानीमा सडक ढलान गर्न बेसी सहर चामे सडक भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोशी बाढीबाट पीड़ितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डीपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सड़कबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न भरि बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सड़क बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसंख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड़ दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत का विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका युवराज अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
2: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
1: डोटेल मोबाइल हाउस? त्यहाँ के के पाइन्छ र
2: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
1: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
2: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्ताबद्दीमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
1: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन। सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
2: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
1: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840545419, बेलम्ची बजार, सिन्धु विकास बैङ्कको अपोजिट साइड, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
3: कहिले काहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
4: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
3: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
4: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
3: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
4: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, चावहिल चुचेपाटी चोक, काठमाडौँ।
3: Phone 9866279606, 9845674956, 01592404.
4: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
5: करियर ग्रोथ इन्टरनेशनल एजुकेशन,
1: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
5: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909309, 98510-00796, 98512-17542, अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
5: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता। सूचना, यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनु हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँचपोखरी थाङपाल गाउँपालिका। के तपाईँहरूलाई जेन्ट्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
1: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
5: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
1: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
5: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
1: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
5: ढकाल फेन्सी स्टोर, मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862428227।
6: राङ्नी दाते सान बन्सुला रेडियो मेलम्ची ग्यार्जो किसेन नेस्थोप्लो नि मेगाहर्स।

0: ल मामा, तपाईँको बगैँचामा फुल फुल्या रहेछ। भान्जाहरू दुईजनाले मन पराउनु भएछ। के छ त मामाको विचार?
1: मेरो विचार भन्दा पनि मामा, छोरीहरूको चाहिँ विचार के छ कुनी तामामेमे?
0: अनि नानीहरू के छ त विचार?
2: अब सगुन पोङै लिएर आउनु भएको छ।
3: हाम्रो त विचार मिलिसक्यो तामामेमे।
4: अब छोरीहरूको विचार त मिलिसकेर छ मामा, यो सगुन लिन्स लासो।
5: हामी चारजनाको त दिउँसै विचार मिलेको नि मामा।
0: ओहो, कुरा यस्तो पो रहेछ यिनीहरूको।

0: रेडियो मेलम्ची 107.2 MHz
1: काठमाडौँको चाहबेल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
2: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
1: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
2: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
1: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहबेल काठमाडौँ
2: फोन
1: 01-45-79-115 र 01-45-82-404।
3: राङ्नी दाते सानबन्सुला रेडियो मेलम्ची ग्यार्जो किसेन नेस थोप्लो नि मेगाहर्स।

नमस्कार, रेडियो मिलम्ची 107.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम घर संसारमा तपाईँलाई स्वागत छ। कार्यक्रम घर संसारको साथमा बचण्डिका नेपाली उपस्थित भएको छु। अबको एक घण्टासम्म हामी तपाईँहरू समक्ष रहनेछौँ। यो कार्यक्रम दैनिक 1 बजेदेखि 2 बजेसम्म आउने गर्दछ। कार्यक्रम घर संसारमा हामी तपाईँहरूलाई उपयोगी हुने जानकारीहरू प्रस्तुत गर्दै आइरहेका छौँ भने आज पनि मैले तपाईँहरूलाई उपयोगी हुने जानकारीहरू लिएर उपस्थित भएको छु। यो कार्यक्रम घर संसार रेडियो मिलम्ची 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुनेछ भने इन्टरनेट पहुँच भएको ठाउँबाट पनि तपाईँले www.radiomilamchi.com लगइन गरेर संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। आउनुहोस्, कार्यक्रमको सुरुवातमा एउटा गीत सुनौ। यो सुमधुर गीतपछि पुनः उपस्थित हुने नै छु। तपाईँ रेडियो मिलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। कार्यक्रमको सुरुवातमा कलेजो खराब भएका लक्षणहरूको बारेमा जानकारी गराउँछु। हाम्रो शरीरको सबैभन्दा ठुलो अङ्ग हो कलेजो। लगभग 1.5 केजीको हुने यो अङ्गले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र अल्मुनियम जस्ता थुप्रो तत्त्वहरू बनाउँछ। यसका काम अनेकौं हुन्छन्। यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो। कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ। तसर्थ समयमै कलेजोको कार्यकुशलताका बारेमा थाहा पाउन जरुरी मानिन्छ। मस्तिष्क या मृगौला जत्तिकै कलेजोलाई संवेदनशीलताका हिसाबले उति संवेदनशील अङ्गका रूपमा हामीले हेर्दैनौ, जबकि कलेजो पनि उत्तिकै महत्वपूर्ण छ। कलेजो खराब हुने लक्षणहरू सधैँ झाडापखाला भइरहेमा हुन त डिप्रेसन, सुरुवाती गर्भ अवस्था, माइग्रेन, फुड पोइजनिङ लगायतमा पनि यस्तो समस्या हुन्छ। तर यो कारणहरू बाहेक पेट सदैव झाडापखाला या दिशामा लगातार रगत आदि देखिएमा कलेजो सम्बन्धी जाँच गराउन उपयुक्त हुन्छ। लगातार कमजोर महसुस हुनु, कमजोरीको महसुस कलेजोकै कारणले मात्र हुन्छ भन्ने पनि छैन। तथापि बिना कुनै विशेष कारण सधैँ कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त होइन। कलेजोले पर्याप्त रूपमा कार्य गर्न नसक्दा यसले सम्पादन गर्ने केमिकलहरूको असन्तुलनमा शरीरमा प्रोटिनहरू कम हुन जाने गर्दछ र त्यसले गर्दा कमजोरी हुने गर्छ। पिसाबको रङ परिवर्तन भएमा स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरूको पिसाब सामान्य रङको हुनुपर्दछ। रगतमा धेरै बिलुरुबिनको मात्रा भएमा रगतको रङ सुन्तला या खैरो रङको हुन सक्छ। विचार पुर्याउन जरुरी छ। खानामा अरुचि, कलेजोमा खराबी भएमा शरीरमा प्रशस्त बाइल उत्पादन हुँदैन, जसले गर्दा खानामा अरुचि हुन्छ। यसले गर्दा खाएको खाना पनि पर्याप्त रूपमा पच्न पाउँदैन अनि शरीरको तौलमा एकासी नाटकीय कमी पनि हुन्छ। पेटमा परिवर्तन, मेडिकल साइन्सका अनुसार महिलाहरूको महिनावारी बाहेकका अन्य सम्पूर्ण पेट सम्बन्धी पीडाहरूलाई सामान्य रूपमा लिन हुँदैन। पेटमा कुनै पीडा या अप्ठ्यारो महसुस भएमा कलेजोको समस्याले पनि भएको हुन सक्छ। संवेदनशील भन्न जरुरी छ। शौचको रङमा परिवर्तन भएमा, शौचको रङमा बदलाव आएमा, जस्तै कि कालो, सेतो, हरियो लगायतका रङको देखिएमा एकपटक चिकित्सकलाई भेट्न पर्ने बताइन्छ। कतै कलेजोले पर्याप्त बाइल उत्पादन गर्न नसकेर शौचको रङ परिवर्तन हुन सक्छ। जन्डिस देखिएमा प्रोटिन अनि अक्सिजनलाई परिवर्तन गर्न रातो रक्तको सिकाको महत्वपूर्ण भूमिका हुन्छ। कलेजोमा समस्या आएपछि रातो रक्त कोशिका टुक्रन अनि क्षय हुन थाल्छन्, जसले गर्दा शरीर पहेँलो हुने र जन्डिस देखिने हुन सक्छ। यस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श गरिहाले कलेजोमा ठूलो असर हुनबाट जोगाउन सकिन्छ। तपाईँहरूलाई मैले जानकारी गराए कलेजो खराब भएका लक्षणहरूको बारेमा। अब गीतको पालो रहेको छ, त्यसपछि बदाम खाँदा हुने फाइदाहरू, यी समस्याबाट छुटकारा पाउनुहोस्, यसको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ कलेजो खराब भएका लक्षणहरूको बारेमा। अब बदाम खाँदा हुने फाइदाहरू, यो समस्याबाट छुटकारा पाउनुहोस् यसको बारेमा जानकारी गराउँछु। जाडो र मनसुनको मौसममा बदाम खानुको आनन्द बेग्लै हुन्छ। भुटेर खाए पनि या सलाद र खाजामा समावेश गरे पनि बदामको स्वाद र फाइदा दुवै अद्भुत हुन्छन्। यसले शरीरलाई ऊर्जा मात्र दिँदैन, धेरै गम्भीर समस्याहरूबाट पनि राहत दिन्छ। मुटुको स्वास्थ्यको लागि फाइदाजनक, बदाममा पाइने स्वस्थ बोसो र ओमेगा 3 फ्याटी एसिड मुटुको स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ। यसले खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ, जसले हृदयघात र स्ट्रोकको जोखिम पनि कम गर्छ। तौल घटाउन उपयोगी, धेरै मानिसहरू सोच्छन् कि बदाम खाँदा तौल बढ्छ, तर वास्तविकता यसको विपरीत छ। सही मात्रामा खाएमा बदामले लामो समयसम्म पेट भरिपूर्ण राख्न पनि मद्दत गर्दछ, हड्डी बलियो बनाउँछ। बदाममा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम प्रशस्त मात्रामा हुन्छ, जसले हड्डी र दाँतलाई बलियो बनाउन काम गर्छ। यो विशेष गरी बालबालिका र महिलाहरूको लागि फाइदाजनक छ। मधुमेह नियन्त्रण, बदामको ग्लाइसेमिक इन्डेक्स एकदम कम हुन्छ। यसमा पाइने म्याग्नेसियम र स्वस्थ बोसोले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। यदि तपाईँ मधुमेह रोगी हुनुहुन्छ भने खाजाको रूपमा बदाम अवश्य समावेश गर्नुहोस्। छाला र कपाल, बदाममा पाइने भिटामिन ए र एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र चौरीपन मुक्त बनाउँछ, साथै यसले कपाललाई बलियो र चम्किलो बनाउँछ। नियमित सेवनले कपाल झर्ने समस्या पनि कम गर्न सक्छ, पाचन सुधार गर्छ। बदाम खाँदा पाचन प्रणाली पनि बलियो हुन्छ। यसमा पाइने फाइबरले कब्जियतको समस्या हटाउँछ र पेट सफा राख्न पनि मदत गर्दछ, तनाव र थकान कम गर्छ। बदाममा ट्रिप्टोफन नामक एमिनो एसिड पाइन्छ, जसले सेरोटोनिन हर्मोन बढाएर तनाव कम गर्छ। यसबाहेक यसमा पाइने प्रोटिन र खनिजहरूले शरीरलाई तुरुन्त ऊर्जा पनि दिन्छ। तपाईँहरूलाई मैले जानकारी गराए बदाम खाँदा हुने फाइदाहरू, यी समस्याबाट छुटकारा पाउनुहोस् भन्ने बारेमा। अब गीत र छोटो विश्रामको पालो रहेको छ, त्यसपछि गुणकारी नरिवलको तेल नाइटोमा लगाउँदा यति धेरै फाइदा हुन्छ यसको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु। तपाईँ रेडियो बेलाउँछ 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: सुंदर अनुसार रेडियो मिलम जी 107.2 MHz।
1: नमस्कार दिदी। नमस्कार बहिनी। आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
2: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
1: जाउ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्रणाली जोरपाटीमा।
2: त्यहाँका सेवाहरू के छन् त?
1: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
3: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 98510-42538, 98510-42538।
4: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
5: बिजी बेकरी
6: बिजी बेकरी
5: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
4: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
5: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 98019-98003, 98019-98003।
1: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
4: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
2: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि। उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
1: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
2: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
4: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
2: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा! प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
4: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98141-14007, 98231-5134।
1: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
7: You are listening to Radio Milamsi 107.2 MHz.
8: Not to mention station sweepers. Demonstration.
1: गीत र यो छोटो विश्रामपछि कार्यक्रम घर संसारमा तपाईँहरूलाई पुनः स्वागत छ। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ बदाम खाँदा हुने फाइदा, यी समस्याहरूबाट छुटकारा पाउनुहोस् भन्ने बारेमा। अब गुणकारी नरिवलको तेल नाइटोमा लगाउँदा यति धेरै फाइदा हुन्छ, यसको बारेमा जानकारी गराउँछु। नरिवलको तेलका बारेमा त धेरैलाई जानकारी नै छ। यो तेल धेरै पहिलेदेखि नै अधिकांशको घरमा हुँदै आएको छ। खानाकै लागि प्रयोग गर्ने आम प्रचलन नेपालमा कमै भए पनि कपालमा, अनुहारमा, हात खुट्टामा नरिवलको तेल लगाइने गरिन्छ। नरिवलको तेललाई विशुद्ध प्राकृतिक तेलको रूपमा चिनिन्छ। हामीले दैनिक जीवनमा प्रयोग गर्ने नरिवल तेलले धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुटकारा पाउन समेत मदत गर्दछ। नरिवलको तेलका फाइदाहरू: नरिवलको तेलमा फ्री रेडिकल्स पाइन्छ जसले अनुहारलाई नरम बनाउँछ। यसकारण नियमित रूपमा नरिवल तेल लगाउनाले घामको असरबाट छालालाई जोगाउन सकिन्छ। हाम्रो अनुहारमा डन्डी फोरका कारण कालो दागहरू देखिन्छन्। ती कालो दागलाई सफा गर्न राति सुत्ने बेलामा थोरै नरिवल पानीको प्रयोग गर्नाले कालो दागलाई हटाउन सकिन्छ। नरिवलको तेलले मुटुको रोग र उच्च रक्तचापको समस्या निर्मूल गराउँछ। नरिवलको तेलमा पाइने एसिड स्मरण क्षमता बढाउनमा पनि उपयोगी मानिन्छ। नरिवलको तेलमा लौरिक एसिड पाइन्छ जुन एसिडले शरीरमा भएका ब्याक्टेरिया भाइरसलाई मार्दछ। नरिवलको तेलले कलेजो तथा मृगौलालाई स्वस्थ बनाउँछ। कपालमा नरिवलको तेल लगाउनाले प्रोटिनको कमी कम हुन्छ र कपाल सुन्दर, सिल्की र मुलायम बनाउँछ। नरिवलको तेललाई एक औषधिको रूपमा प्रयोग गरिन्छ। यसलाई नाइटोमा लगाउँदा स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ। नरिवलको तेलको प्रयोगले आँखाको दृष्टि राम्रो हुन्छ। नरिवलको तेलले प्रचलन दर बढाउन सहयोग गर्दछ। तपाईँहरूलाई मैले जानकारी गराएँ गुणकारी नरिवलको तेल नाइटोमा लगाउँदा यति धेरै फाइदा हुन्छ भन्ने बारेमा। अब गीतको पालो रहेको छ, त्यसपछि दैनिक मासु खाँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन्, यसको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ गुणकारी नरिवलको तेल नाइटोमा लगाउँदा यति धेरै फाइदा हुन्छ भन्ने बारेमा। अब दैनिक मासु खाँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन्, यसको बारेमा जानकारी गराउँछु। स्वाद, शक्ति र प्रोटिनको लागि मांसाहारी खानालाई प्राथमिकता दिनेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ। चिकन करी, मटन बिरयानी वा तन्दुरी कबाब जस्ता परिकारहरूले थुप्रै मानिसको जिब्रोलाई लोभ्याउँछन्। तर चिकित्सकहरूले चेतावनी दिएका छन् कि दैनिक रूपमा मासु सेवन गर्नु स्वास्थ्यका लागि घातक हुन सक्छ। विशेषज्ञहरूका अनुसार अत्यधिक मांसाहारी खानाले पाचन प्रणालीदेखि लिएर मोटु, मृगौला र तौलसँग सम्बन्धित विभिन्न समस्या निम्ताउन सक्छ। दैनिक मासु सेवनबाट हुने मुख्य स्वास्थ्य जोखिमहरू: पाचन प्रणालीमा दबाव। विशेषज्ञका अनुसार मासु पचाउन शरीरलाई तुलनात्मक रूपमा धेरै समय र प्रयास लाग्दछ। दैनिक रूपमा मांसाहारी खाने बानीले ग्यास, कब्जियत र अपच जस्ता समस्या निम्ताउँछ। मुटु रोग र कोलेस्ट्रोल। रातो मासुमा उच्च मात्रामा संतृप्त बोसो पाइन्छ। यसको अत्याधिक सेवनले शरीरमा खराब कोलेस्ट्रोल बढाउँदछ, जसले हृदयघात, उच्च रक्तचाप र मुटुका अन्य रोगहरूको जोखिम बढाउँछ। मृगौलामा असर। मासुमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, तर अत्याधिक प्रोटिन सेवनले शरीरमा युरिक एसिडको मात्रा पनि बढाउँछ, जसले मृगौलामा दबाव दिन्छ। लामो समयसम्म यस्तो बानीले मृगौलाको पथरी वा फेल हुने जोखिम बढाउँछ। ग्यास्ट्रिक र एसिडिटीको समस्या। दैनिक मासु सेवनले पेटमा एसिडको स्तर बढाउँछ, जसका कारण छाती पोल्ने, अमिलो डकार, पेट फुल्ने जस्ता समस्या देखिन सक्छ। दीर्घकालीन प्रभावमा यसले पेटको अल्सर पनि गराउन सक्छ। क्यान्सरको खतरा। केही अनुसन्धानहरूले देखाएका छन् कि रातो मासु वा प्रशोधित मासुको अत्याधिक सेवनले आन्द्राको क्यान्सरको जोखिम बढाउँछ, विशेष त गहिरो फ्राई वा धेरै पकाएको मासुको प्रयोगमा। तौल वृद्धि। दैनिक मासु सेवन गर्दा क्यालोरी र बोसोको मात्रा शरीरमा अत्याधिक रूपमा बढ्छ, जसले मोटोपन, चोया पचायामा समस्या र थकान जस्ता लक्षणहरू देखा पर्न सक्छन्। सन्तुलित आहार नै सुरक्षित उपाय हो। विशेषज्ञहरू भन्छन् मासु आफैमा खराब होइन, तर यसको मात्रा र तयारीको तरिका महत्वपूर्ण हुन्छ। फाइबर, हरियो सागसब्जी र फलफुलको सन्तुलित सेवनसँगै सीमित मासु सेवन गर्दा स्वास्थ्यमा हानि नहुने उनीहरूको सुझाव छ। यदि स्वादका लागि दैनिक रूपमा मांसाहारी खाना खाँदैछन् भने स्वास्थ्यको ख्याल पनि त्यत्तिकै गर्नुपर्ने हुन्छ, किनभने शरीर स्वस्थ छैन भने स्वादको आनन्द पनि सीमित हुन्छ। त्यसैले मासुको सेवन सन्तुलनमा राख्नु नै दीर्घकालीन स्वास्थ्यको मूलमन्त्र हो। तपाईँहरूलाई मैले जानकारी गराएँ दैनिक मासु खाँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन् भन्ने बारेमा। अब गीत र छोटो विश्रामको पालो रहेको छ, त्यसपछि भिजेको चना खाँदा धेरै फाइदा हुन्छ, आजदेखि खाना सुरु गर्नुहोस्, यसको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु। तपाईँ रेडियो बेलाउँछी 107 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
1: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन, आमा याङ्ग्रीको काठ, हेलम्बुको मुटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
2: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
1: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
2: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
1: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98 08 60 956।
3: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
4: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
3: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
4: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
5: सम्पर्क 98 08 32 963,
2: 97 61 81 00 53। असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल ममोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
6: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
2: 2083 असोज 6 गते क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहोला। अनुरोध।

0: ए दिदी, किन चिन्तित देखिनुहुन्छ? के भयो?
1: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो। के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
0: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
1: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
0: खनाल एग्रोभेट सेन्टर मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864 49 36 96, 9864 49 36 96।
2: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
3: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
2: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
3: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
4: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ।
5: प्रोप्राइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
3: सम्पर्क नम्बर 9861-50-83-36,
5: 9809-95-452।
4: चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

0: रेडियो मेलाम 107.2 MHz
1: म पनि सुन्छु अनि तपाईहरु पनि सुन्नुस् है।
2: गीत र यो छोटो विश्रामपछि कार्यक्रम घर संसारमा तपाईहरुलाई पुनः स्वागत छ। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ दैनिक मासु खाँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन् भन्ने बारेमा। अब भिजेको चना खाँदा धेरै फाइदा हुन्छ, आजदेखि खाना सुरु गर्नुहोस्। यसको बारेमा जानकारी गराउँछु। भान्सामा सजिलै पाइने र सस्तो हुने भिजेको चना केवल साधारण खाजा होइन, यो स्वास्थ्यको लागि अत्यन्तै लाभदायक सुपर फुड हो। हाम्रा पुर्खाले बिहान खाले फेर भिजेको चना खाने चलन केवल परम्परा नभई विज्ञानमा आधारित अभ्यास हो। नियमित रूपमा भिजेको चना खाँदा शरीरका विभिन्न समस्या नियन्त्रणमा आउँछन्। भिजेको चना खाँदाका फाइदाहरू: पाचन प्रणाली सुधार गर्छ। भिजेको चनामा पाइने फाइबरले पाचनलाई सहज बनाउँछ। यसले कब्जियत, ग्यास र अपचस्ता समस्या हटाउँछ। पेट सफा राख्न र दैनिक पाचन क्रिया सहज गर्न भिजेको चना अत्यन्त उपयोगी हुन्छ। रक्त अल्पता अर्थात् एनेमिया कम गर्छ। चनामा आइरनको मात्रा धेरै हुन्छ जसले होमोग्लोबिन बढाउँछ। महिलाहरूमा हुने रक्त अल्पता नियन्त्रण गर्न भिजेको चना उत्तम घरेलु उपाय हो। तौल घटाउन सहयोग गर्छ। प्रोटिन र फाइबरयुक्त चनाले लामो समयसम्म भोक नलाग्ने बनाउँछ। यसले अनावश्यक खाजा खाने पानी हटाउँछ र तौल घटाउन सहयोग पुर्याउँछ। मधुमेह नियन्त्रणमा मदत: भिजेको चनामा जटिल कार्बोहाइड्रेट हुन्छ जसले चिनीको स्तर चाँडै नबढ्न दिने भएकाले मधुमेहका बिरामीहरूका लागि सुरक्षित हुन्छ। मुटुको स्वास्थ्य सुधार गर्छ। पोटासियम र म्याग्नेसियम युक्त चनाले रक्तचाप सन्तुलित राख्छ र कोलेस्ट्रोल घटाउँछ। यसले हृदयघात र स्ट्रोकको जोखिम पनि कम गर्न मदत गर्दछ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। चनामा पाइने भिटामिन बी, फस्फोरस, म्याग्नेसियम जस्ता पोषक तत्त्वले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ। नियमित सेवनले मौसमी रोगबाट जोगिन सहयोग गर्छ। कसरी खाने चना: रातभर पानीमा भिजाएको चना बिहान खाली पेटमा खाने, मन परे अलिकति नुन, अदुवा वा कागती मिसाएर स्वादिलो बनाएर खानु पर्दछ। तपाईँहरूलाई मैले जानकारी गराएँ भिजेको चना खाँदा धेरै फाइदा हुन्छ, आजदेखि खान सुरु गर्नुहोस् भन्ने बारेमा। अब गीतको पालो रहेको छ, त्यसपछि किसमिस यसरी खानुहोस्, पेटको सबै फोहोर बाहिर निस्कन्छ। यसको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम घर संसार। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ भिजेको चना खाँदा धेरै फाइदा हुन्छ, आजदेखि खाना सुरु गर्नुहोस् भन्ने बारेमा। अब कार्यक्रमको अन्तिममा किसमिस यसरी खानुहोस्, पेटको सबै फोहोर बाहिर निस्कन्छ, यसको बारेमा जानकारी गराउँछु। कब्जियतसँग लड्नु कुनै सजिलो काम होइन, तर नडराउनुहोस्, यो समस्याको समाधान छ किसमिस। यो कब्जियतबाट छुटकारा पाउनको लागि सरल तर प्रभावकारी तरिका हो। किसमिस भिजाउनुहोस्, निचोड्नुहोस् र चुस्नुहोस्। यो सजिलो उपायले पाचनमा मद्दत गर्छ। किसमिसको प्राकृतिक गुणले कब्जियतबाट छुटकारा दिलाउन निकै सहयोगी हुन्छ। अर्को पटक तपाईँले पाचन समस्याहरू महसुस गर्नुहुन्छ, स्वस्थ पाचनका लागि यो उपाय प्रयास गर्नुहोस्। कालो किसमिसलाई रातभर भिजाएर पानी सोच्न अनुमति दिन्छ। तिनीहरूलाई फाइबरको प्राकृतिक स्रोतमा परिणत गर्दछ। फाइबरले दिशामा ब्लक थपेर स्वस्थ पाचनलाई बढावा दिन्छ। यसले दिशा पास गर्न सजिलो बनाउँछ। भिजाउने प्रक्रियाले यी गुणहरूलाई बढाउन सक्छ। कब्जियत राहतको लागि सरल र प्रभावकारी उपचार प्रदान गर्छ। त्यसो भए अर्को पटक तपाईँले आफूलाई एक चुटकीमा भेटाउनुहुन्छ। एक मुठी किसमिस उठाउने विचार गर्नुहोस्। किसमिस स्वादिष्ट र सुविधाजनक खाजा हुनुको अथवा धेरै स्वास्थ्य लाभहरूले भरिएको छ, जसले तिनीहरूलाई सन्तुलित आहारको लागि एक मूल्यवान थप बनाउँछ। ग्लुकोज र फ्रक्टोज सहित किसमिसमा रहेको प्राकृतिक चिनीले छिटो र प्राकृतिक चिनी बढाउँछ, जसले तिनीहरूलाई पूर्व कसरत खाजाको लागि एक आदर्श विकल्प बनाउँछ। थप रूपमा रेस्भेराट्रोल जस्ता एन्टिअक्सिडेन्टहरूले कोशिकाको क्षतिमा योगदान पुर्याउने फ्री रेडिकलहरूसँग लड्छ। किसमिसले हड्डीको स्वास्थ्यमा पनि भूमिका खेल्छ। क्याल्सियम र बोरन जस्ता आवश्यक पोषक तत्त्वहरू प्रदान गर्छ। यसबाहेक किसमिसमा पाइने फाइबर, पोटासियम र एन्टिअक्सिडेन्ट रक्तचापलाई कम गरेर मुटुको रोगको जोखिम कम गरेर मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ। मैले तपाईँहरूलाई जानकारी गराए किसमिस यसरी खानुहोस्, पेटको सबै फोहोर बाहिर निस्कन्छ भन्ने बारेमा। हवस् त, यिनै काम लाग्ने जानकारीहरू प्रस्तुत गर्दा गर्दै कार्यक्रम घर संसारको समय सकिने लागेको छ। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। समयले पनि नेटवर्क काट्दै गएको छ। यति बेलासम्म यो कार्यक्रम घर संसार सुनेर साथ दिनुभए सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सिनुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर 011-4136 फोन गर्न सक्नुहुनेछ। अब पनि कार्यक्रम घर संसारबाट विदा माग्नुपर्ने समय भइसकेको छ। कार्यक्रमको अन्तिममा यसो मधुर गीत छोड्दै म कार्यक्रम प्रस्तुता चण्डिका विदा हुन्छु। तपाईँहरू रेडियो मलम्ची 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला। बाँकी दिन तपाईँको शुभ रहोस्। नमस्ते, शुभ दिन।

नमस्कार, दिउँसो 2 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म चण्डिका नेपाली। सुरु गरौं मुख्य समाचार प्रसंगबाट। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै पनि एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। काठमाडौँमा आज शनिबार आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेपछि विपदप्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र एकताबद्धका लागि चीन सरकार तथा चिनिया जनतालाई धन्यवाद दिनुभएको हो। राजनैतिक सीमाले देशहरूलाई छुट्याएर पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा बाहिर परस्पर जोडिएको उहाँले उल्लेख गर्नुभयो। त्यसैले वातावरणले झटका तथा प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, समन्वित पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने बताउनु भयो। नेपाल र चीन बीच सदियौंदेखि सीमापार समुदाय, व्यापार, संस्कृति तथा जनस्तरको आदान प्रदान मार्फत संवेदनगत सम्बन्ध कायम रहेको उहाँले उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्री झननाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा आज शनिबार आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृंखलामा बोल्दै उहाँले यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको हो। नेपाल र चीन बीचको सम्बन्धमा चीनलाई समृद्धि र संकट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै वहाँले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभएको छ। नेपालले एक चीन नीतिप्रतिको एक प्रतिबद्धता कायम राख्नुपर्ने र नेपाली भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने उहाँले स्पष्ट पार्नुभयो। भोटेकोशीका आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्व सूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउँदै यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनु भएको छ। हिमाली क्षेत्रमा हुने विपदलाई जलवायु परिवर्तन र सीमा पार पारिस्थितिकी जोखिमको व्यापक सन्दर्भमा अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमानी घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफ्यालले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने धारणा राख्नु भएको हो। हजारौं वा 5,000 वर्षमा एकपटक आउने असाधारण प्रलयलाई आधार बनाएर लगानी नै गर्न नहुने, निष्कर्ष निकाल्न नहुने उहाँले स्पष्ट पार्नु भएको छ। यस्ता घटनालाई आधार मानेर जलवायु आयोजनाको डिजाइन मापदण्ड अत्याधिक कडा बनाउँदै लगेमा आयोजनाहरू आर्थिक रूपमा असम्भव हुने उहाँको भनाइ छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजा छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,336 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 थपिएर कुल 2,34,38,847 अमेरिकी डलर

0: गएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज शनिबार बिहान सिमकबाट लुहामा हुँदै दाङतर्फ जाँदै गरेको लुफ्र 02001 र 0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रमेश बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिलीप बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यान मृत्यु भएको हो भने दिलीप बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमका 24 वर्षीय भोपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा र त्रिवेणी 6 कि करिब 42 वर्षीय लालमती बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। घाइतेलाई लुहामा स्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोडाही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले सुनाएको छ। हवस् त यिनी समाचार प्रसङ्गसँगै दिउँसो 2 बजेको मेलम्ची अपडेट सकियो। म चण्डिका नेपाली बिदा हुन्छु। तपाईँ रेडियो मेलम्ची 107 थप्रो मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
2: दिदी कता हो, टाढैको यात्रा हो कि के हो?
3: घर आएपछि सबै सामान चाहिन्छ, त्यही भएर बजारतिर जान लागेको।
2: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
4: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
2: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल मेलम्ची 7 दुबाचौर।
4: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454।
5: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
4: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
5: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै 2-4 दिनमै सबै बिग्रिने खालको। फेरि
4: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
5: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
4: सम्पर्क नम्बर 98 49 55 96 59, 98 49 55 96 59।
6: ए भाइ, यो गाडी कुन बेला जान्छ?
7: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
6: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
7: ए दाई, के टेन्सन लिनु भा, यही हेलम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
6: ए हो र भाइ,
7: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
6: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
7: ए ल भयो त दाइ, जाऊ जाऊ कुर्ती, जाऊ जाऊ।
8: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बुबास पार्क, बिजी बेकरी सँगै प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 98-013-62-870।
2: कृषि विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी मेलम्ची नगरपालिकाको सूचना।
3: मेलम्ची नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष 2083-84 को स्वीकृत देहाई अनुसारको कार्यक्रम सञ्चालनको लागि इच्छुक मापदण्ड पुगेका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्महरूले आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात् यही भदौको 31 गते कार्यालय समयभित्र मेलम्ची नगरपालिका कृषि विकास शाखामा वा कृषि विकास शाखाको वेबसाइट www.melamchikrishi.gov.np वा प्ले स्टोरबाट मेलम्ची कृषि मोबाइल एप डाउनलोड गरी आयोजना कार्यक्रम माग आवेदन फारममा क्लिक गरी अनलाइन आवेदन पेश गर्न सकिने बेहोरा सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुदानको मलको भरपाई बुक नम्बर नभएका र रित नफुकी दर्ता भएका आवेदनहरू छनौट प्रक्रियामा समावेश नगरिने बेहोरा समेत अनुरोध छ।
2: कार्यक्रमको नाम 50% लागत साझेदारीमा कृषि यान्त्रीकरण, कन्सेलर, पेट्रोल इन्जिन पावर, स्पेयर, ज्याप सिडर सहयोग। स्वीकृत बजेट ₹5,00,000।
3: कार्यक्रमको नाम 75% लागत साझेदारीमा आलुको PVS दाना सहयोग। स्वीकृत बजेट ₹1,00,000।
2: कार्यक्रमको नाम 50% लागत साझेदारीमा तरकारी सिड किट सहयोग। स्वीकृत बजेट ₹4,00,000।
3: कार्यक्रमको नाम केरा खेती प्रवर्धन कार्यक्रम। स्वीकृत बजेट ₹5,00,000।
2: कार्यक्रमको नाम प्लास्टिक पोखरी सहयोग। स्वीकृत बजेट ₹6,00,000।
3: आवश्यक कागजातहरू, तोकिएको ढाँचामा निवेदन अनुसूची 2,
2: नगरपालिकाले वितरण गरेको अनुदानको मलको भरपाई बुकको कृषकको फोटो भएको पानाको प्रतिलिपि,
3: सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसूची 2 हुने,
2: चालू आर्थिक वर्षको साउन महिना पछि भूमि तथा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि।
3: थप जानकारीका लागि मेलम्ची नगरपालिकाको वेबसाइट www.melamchiyamuyan.gov.np मा हेर्नु हुन तथा मेलम्ची नगरपालिका कृषि विकास शाखा एकीकृत सेवा केन्द्र पिप्लेमा सम्पर्क राख्नु हुन वा 98-511-70-473 र 98-557-75-031 सम्पर्क गर्न सक्नुहुनेछ। साथै अनुसूची 2 मेलम्ची नगरपालिकाको वेबसाइट, कृषि विकास शाखा र वडा कार्यालयहरूबाट प्राप्त गर्न सक्नुहुनेछ।
2: अनुसा कोइराला, प्रमुख प्रशासकीय अधिकृत, मेलम्ची नगरपालिका।
9: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
10: अब चिन्ता नगर्नुहोस्। लङ्खनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
9: यहाँ UPVC तथा अल्मुनियमका आकर्षक झ्याल ढोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
10: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
9: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्खनामाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
3: स्थान मेलम्ची बजार, आमा हेल्मो बस पार्क जाने ओह्रालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा, प्रोप्राइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 98-089-10-904, 98-13-65-0-647।
9: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुन पोङ।

स्वर बैरागी च्याङबा जितु लोप्छन, संगीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङबा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

नमस्कार, म गायक तथा संगीतकार बाबुल गिरी। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो मेलम्ची 107.2 MHz।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
2: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
1: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
2: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
1: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
2: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
1: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
2: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
1: प्रोपाइटर दिनेश विश्वकर्मा।
2: सम्पर्क नम्बर 9869091606, 9818552943। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
1: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
2: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
1: काठमाडौँदेखि सिधै सुरसिङ झरना, अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
2: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
1: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार काठमाडौँ। फोन नम्बर 9854139100, 9860172515, 9747849808।

0: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
1: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
0: अब बजारमा भन्या जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
1: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
2: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
3: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर गंगा बहादुर दनुवार तथा दशरथ दनुवार।
5: सम्पर्क नम्बर 9853131117, 9806379276।
6: मिनी टेलर मर्म सम्बन्धी 3 दिने तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी मेलम्ची नगरपालिकाको सूचना।
7: मेलम्ची नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष 2083-84 को स्वीकृत कार्यक्रम अनुसार मिनी टिलर मर्मत सम्बन्धी 3 दिने तालिम सञ्चालन गर्नुपर्ने भएकाले उक्त तालिममा सहभागी हुन इच्छुक मेलम्ची नगरपालिकाभित्र स्थायी ठेगाना भएका कृषक महानुभावहरूले तपसिल अनुसारको कागजात सहित यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात् यही भदौको 30 गते कार्यालय समयभित्र मेलम्ची नगरपालिका कृषि विकास शाखा वा कृषि विकास शाखाको वेबसाइट www.melamchikrisi.gov.np वा प्ले स्टोरबाट मेलम्ची कृषि मोबाइल एप डाउनलोड गरी आयोजना कार्यक्रम माग आवेदन फारममा क्लिक गरी अनलाइन आवेदन पेश गर्न सकिने बेहोरा सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शाखामा आवेदन पेश गर्नुहुन सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
6: आवश्यक कागजातहरू निवेदन।
7: नगरपालिकाले वितरण गरेको अनुदानको मलको भरपाई बुकको, कृषकको फोटो भएको पानाको प्रतिलिपि,
6: नेपाली नागरिकताको प्रतिलिपि,
7: यसअघि तालिममा लिएको भए सो तालिमको प्रमाण पत्रको प्रतिलिपि,
6: नोट, तालिममा सहभागीको लागि कुनै भत्ताको व्यवस्था गरिने छैन।
7: थप जानकारीका लागि मेलम्ची नगरपालिकाको वेबसाइट www.melamchiyamuyan.gov.np मा हेर्नुहुन तथा मेलम्ची नगरपालिका कृषि विकास शाखा एकीकृत सेवा केन्द्र पिप्लेमा सम्पर्क राख्नुहुन वा 9851170473 र 9847575031 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अनुसा कोइराला, प्रमुख प्रशासकीय अधिकृत, मेलम्ची नगरपालिका।
8: नमस्ते, म तपाईँहरूकै सुन्ताली, अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
9: म पनि सुन्छु,
8: अनि तपाईँहरू पनि सुन्नुहोस् है।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: अब त घर बनाउने होइन भने कति टरोमा बस्नु
2: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके। अब चाँडै बनाउने।
1: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङरोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ।
3: साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
1: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार।
2: प्रोप्राइटर मंगल दंगाल। सम्पर्क नम्बर 9861104475, 9801395664।
4: परिवारको संस्कार शिक्षाको आधार।
3: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, पिजी देखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
4: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
3: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय। गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ, सुरक्षित, शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
4: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
3: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-49-17-147-98-41-33-66-86।
5: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यही थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
6: ए राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
7: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
6: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
7: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार जय पाल्चोकी इबी बसवार सँगै।
6: प्रोप्राइटर रवि बस्नेत। सम्पर्क नम्बर 9843-23-5899, 9810-022-355।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची.

चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 शव व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय

0: अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै राजदूत माओमिङ कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड़ छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुहाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् ती जातमा गुल्मी लोकल सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन् रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ अब विदेशको खबर माओ सेतुङको निधन भएको 50 बित्यो तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन् चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्युज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन् चीनको प्रतिष्ठित चिन्वा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन् जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन् सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन् यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दो जल्दो लाग्न थालेको छ विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ अब खेल खबर एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनायो नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे उनी 106 बलमा 102 रन बनाएर आउट भए यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए त्यस्तै ईशान पाण्डेले 13 रोहित पौडेले 40 गुलसन झाले 52 रन बनाए दिपेन्द्र सिंह ऐरीले 18 सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1-1 विकेट लिए युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ चारभन्जेङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
3: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
4: एसएम फोटो, फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो,
5: पासपोर्ट भिसा फोटो,
4: फोटो प्रिन्ट तथा फ्रेमिङ,
5: भिडियो सुटिङ तथा एडिटिङ,
4: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो,
5: ड्रोन फोटो तथा भिडियो,
4: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो,
5: फोटो एडिटिङ, कलर ग्रेडिङ,
4: डिजिटल फोटो तथा भिडियो सेवा,
5: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन।
4: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास। अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि। सम्पर्क नम्बर 98100-66569।
6: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
7: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
8: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
7: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
6: यातायात खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
7: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
7: फोन नम्बर 01-4575-891, 98-13-088-42, 98-13-088-37।
9: वेबसाइट saintlawrence.education.np। Your success, our commitment.
10: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी मानसिक तथा मनोरोग विशेषज्ञ मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने। प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइरोइड। प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्ने दुखाई, सुनिने, हात गोडा भाँचिएको। साथै सोही दिन डाक्टर सुमन अधिकारी नाक कान घाँटी सम्बन्धी। प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनि, मेलम्ची 11। सम्पर्क नम्बर 98-43-75-90-32, 98-43-75-90-32।

0: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
1: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
0: मेलम्ची 11 चौकी सँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
1: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
0: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ।
1: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
2: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स बेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 9855043321, 9818026384।
3: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
4: And it's time for frenzy.
5: And welcome once again, Radio Melamzi 107.2.

0: रेडियो मेलम्सी 107.2 मेगाहर्ज सुन्दै हुनुहुन्छ यति बेला। एउटा सुखद समाचार सुन्न सक्नुहुनेछ अहिलेलाई। नेपालले जितेको छ एसिसी प्रिमियर कपको उपाधि। एसिया कपमा स्थान सुरक्षित रहेको छ। आज शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युएलाई 46 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाल आउँदो संस्करणको एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको छ।
1: संगीतकार बाबुल गिरी, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
2: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
3: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
2: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
3: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma kasari bhanne prashna kahile aaudaina.
2: Tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishyatira ko vastavik yatra ho.
3: Aajai samparka garnu hos Dream City Abroad Education Consultancy Private Limited, Chava Hill, Chuchepati Chowk, Kathmandu.
2: Phone 9866279606, 9845674956, 01592404.
4: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
5: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
6: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
5: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
6: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
7: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
6: सम्पर्क नम्बर 9861-50-83-36,
7: 9809-95-452।
8: नानी, कता टाढै जान लागे के?
0: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
8: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
0: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग गडबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
8: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
0: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
8: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
0: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
8: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
0: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-0943-47, 98514-0943-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईको भविष्य हाम्रो मार्गदर्शन।
10: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन?
11: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
10: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै 2-4 दिनमै सबै बिग्रिने खालको। फेरि
11: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
10: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
11: सम्पर्क नम्बर 98-49-55-96-59, 98-49-55-96-59।
12: आज पनि कुलोको पानी उसकै गरामा पलाएछ। तिमीले मात्र गर्नुपर्छ रोपाई, यहाँ तैले के त्यतिकै बस्ने?
13: तैले चाहिँ सधैँ गर्ने पोहोर पनि तैले गर्ने, पानी सुकेर
12: यहाँ पावर
13: तेरो मात्रै पारे।
12: हामी पनि गर्छौँ,
13: के हामी पनि गर्छौँ? मेरा
12: पालेर हेर, यहाँ
13: मेरा पाल भन्छ त मर्छ, आ मर्छ, कतै मर्छ।
14: किवाको सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
15: अब दाजुभाइमा के झगडा गर्नु, आज तपाईँ लाउनुहोस् म लाउँछु।
16: रेडियो मेलम्ची सुनेपछि यत्रो परिवर्तन
15: अब छ नै त्यस्तो। ल अङ्गाल मार,
16: ल यसपालिको रोपाई गजबै हुने भयो, तपाईँको नि हुने भयो, मेरो नि हुने भयो।

0: cutting edge.
1: You are listening to Radio Milamsi 107.2 MHz.
2: Not to mention station sweepers. Demonstration.
3: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली यसकुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली
4: फुल्ले बस्ना ए जुनेली छाडे सी छाडे सुरु भयो आँखाले बात गर्न
3: सविन्द्र सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्राज सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: नमस्कार दिदी।
3: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
2: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
3: जाउ न विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्रणाली जोरपाटीमा।
2: त्यहाँका सेवाहरू के छन् त?
3: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
4: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 98-510-42-538, 98-510-42-538।
5: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
6: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौँ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौँ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौँ।
7: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ। भूकम्प थेग्ने संरचना बनाऊ।
1: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
8: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
9: हामी कहाँ उन्नत जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
8: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ, सम्पर्क नम्बर 98-081-26-654।
0: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।

नमस्कार, अपराह्न 4 बजेको मलम्सी अपडेटमा तपाईँलाई स्वागत छ। म चण्डिका नेपाली, शुरू गरौं मुख्य समाचार प्रसंगबाट। एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। भर्खरै सम्पन्न फाइनल खेलमा

रहेको 314 रनको लक्ष्य पछाएको युवाईले 49.2 ओभरमा 268 रन मात्रै बनाएको छ। उसका लागि राहुल चोपडाले शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्। उनी 100 रनमा नट आउट रहेका छन्। यस्तै सोहैब खानले भने 52, तनिस सुरीले 42, हरप्रीत सिंहले 33 रन जोडेका छन्। बलिङतर्फ नेपालका करण केसीले 3 तथा ललित राजवंशीले 2 विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलसन झा, दिपेन्द्र सिंहेरी र बसिर अहमदले 1-1 विकेट सफलता हात पारेका छन्। त्यसअघि मलेसियाको कलालामपुर स्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रन जोडेको छ। ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेल्नुभएको छ। 106 रन खेलेका उनले 4 चौका र 4 छक्का प्रहार गर्दै 102 रन जोडेका छन्। यस्तै गुलसन झाले 52 रनको अर्धशतकीय पारी खेलेका छन्। अर्जुन कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह एरीले 18 रन जोडेका छन्। बसिर अहमद 15 रनमा अभिजित रहेका छन्। बलिङतर्फ युवाईका इबार अहमदले 4 विकेट लिएका छन्। यस्तै खुजैमा तनाबीरले 2 तथा हैदर अली र अदिम उस्मानीले 1-1 विकेट लिएका छन्। नेपाली कप्तान सन्दीप लामिछाने तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा सर्वोत्कृष्ट घोषित खेलाडी घोषित हुनुभएको छ। वहाँले यस प्रतियोगितामा नेपाललाई विजेता बनाउन अहम भूमिका खेल्नुभयो। सन्दीपले 6 खेलमा 2.98 को इकोनोमीमा सर्वाधिक 17 विकेट लिनुभएको छ। इन्द्रावती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष 2082-83 गरिएका कार्यको समीक्षा सम्पन्न भएको छ। शुक्रबार र आज शनिबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका 12 ओडाका स्वास्थ्य शाखा तथा विभिन्न गैर सरकारी संस्थाहरूले गरेका कार्य, चुनौती, समस्या, नवीनतम कार्य लगायत विषयमा चर्चा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल सिन्हाले बताउनुभयो। समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण लगायतलाई अझ प्राथमिकता दिएर काम गर्न आग्रह गर्नुभयो। स्थानीय तहले जिल्ला, प्रदेश र संघीय सरकारसँग समन्वयमा काम गर्न सके सहज हुने बताउनुभयो। वहाँले पालिकाको स्वास्थ्य क्षेत्रको कार्य राम्रो हुँदै गएको बताउँदै प्राविधिक लगायत सहयोग गर्न तत्पर रहेको बताउनुभयो। वहाँले निजी स्वास्थ्य संस्थाहरू कानूनी दायरामा रहेर काम गर्नुपर्ने बताउँदै अनुगमनलाई तीव्र बनाएको बताउनुभयो। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने 3 स्वास्थ्य संस्थालाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत निशान सापकोटा लगायत कर्मचारीको उपस्थिति रहेको थियो। कार्यक्रमको हिजो गाउँपालिका अध्यक्ष झम्का नेपालले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा पालिकाले उच्च महत्वका साथ प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। ललितपुरको बीपी नगर स्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो 2 बजे बैठक बोलाएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक राजनैतिक विषय र पार्टीको आन्तरिक सांगठनिक अवस्थाबारे छलफल हुने जनाइएको छ। वरिष्ठ पत्रकार युवराज गौतमको 66 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई आज बिहान बल्बु स्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा बेहोश अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको साल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। इलाममा सन् 1960 जन्मिनुभएका लेखक समेत रहनुभएका गौतम गोर्खापत्र दैनिकका पूर्व प्रधान सम्पादक पनि रहनुभएको थियो। उहाँको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आज शनिबार बसेको मन्त्रिपरिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा

0: वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। यसै गरी विगत 10 महिनादेखि प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत वैकुण्ठ प्रसाद और्यालको सरुवा भएकाले धन्यवाद सहित बाँकी शुभकामना दिने निर्णय गरिएको छ। हवस् त, यिनै समाचार प्रसंगसँगै अपराह्न 4 बजेको मेलम्ची अपडेट सकियो। म चण्डिका नेपाली विदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो मेलम्ची 107 वृत्ति मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station sweepers.
2: UGC-बाट QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित BA, BEd, BBS प्रथम वर्ष तथा MA सोसियोलोजी, MBS, MEd हेल्थ एन्ड EPM प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
2: बिहानी समयमा कक्षा सञ्चालन,
3: सुलभ शुल्क,
2: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
3: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
2: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
3: QAA अवार्डेड क्याम्पस,
2: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
3: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
2: उच्च शिक्षाको लागि QAA प्राप्त क्याम्पस नै रोजौँ।
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।
4: होइन, चिटिक्क परेर हतार हतार कता
5: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
4: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सरर सोफा सिटमा बसेर एसीको हावा खाँदै।
5: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
4: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
6: गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 98-49-071-062, 97-17-21-35-73, 97-17-21-35-73।
7: तपाईँ हाम्रै बेकरी बिजी बेकरी,
8: बिजी बेकरी,
9: बिजी बेकरी
8: होइन, सबैजना बिजी बेकरी, बिजी बेकरी मात्र भन्छन्। त्यहाँ छ चाहिँ के?
7: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोट, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
8: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ।
10: बिजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 98-019-98-003, 98-019-98-003।
11: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
12: हामी कहाँ उन्न जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
11: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ, सम्पर्क नम्बर 98-081-26-654।
13: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
14: मागेर लिएर आउला नि फेरि भान्जा मेट सपमा जाने मेलम्चीमा
15: के
9: मजाले मासुको बन्दोबस्त गरे ल।
14: पख पख बुढो, अनि त्यो मासु भान्सा मिठोबाटै ल्याएको हो नि? तिमीहरू मात्रै खानी, मलाई नदिने?
15: हजुर, भान्जा मिल्क सप, मेलम्ची 11 सिन्धुपाल्चोक, स्कुल जाने बाटोमा गुच्छे खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ। अन्डा र ससेज पनि उपलब्ध छ।
16: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ।
17: कालिजको चल्ला पनि उपलब्ध छ।
15: सम्पर्क नम्बर 9823-48-28-11, 9849-71-983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
18: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
19: And it's time for frenzy.
20: And welcome once again, Radio Melamzi 107.2.

0: रेडियो मेलम्ची 107.2 MHz।
1: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-0943-47, 98514-0943-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
2: करियर ग्रोथ इन्टरनेशनल एजुकेशन,
3: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
2: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909-309, 98-510-007-96, 98-512-17542। अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
2: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
1: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली, मेलम्ची 11, मेलम्ची बजार, सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली, मेलम्ची 11, मेलम्ची बजार, सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 98-44-40-11-14, 98-44-40-11-14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
4: हजुर, विश्वराम कुखुराको मासु पसल, मेलम्ची 11 फटे दोबाचौर जाने पुलवारी, फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल, हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झोलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
5: सम्पर्क नम्बर 98-081-43-486, 98-13-81-86-49, 98-49-97-20-29। प्रोप्राइटर विश्वराम खड्का।
4: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी, 98-61-53-09-16।
6: You are listening to Radio Milamsi, 107.2 MHz. Not to mention station sweepers. Demonstration.

0: डाक्टर साहब, मेरा मान्छे मलाई बाहिर कुरिराखेका छन्। उनीहरूलाई म मेरो खुट्टाले कहिले पनि हिँड्न सक्दैन भनिदिनुहोस् न है, प्लिज।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
2: सूचना: यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिन हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँचपोखरी थाङपाल गाउँपालिका। के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
3: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
2: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
3: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
2: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
3: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल।
2: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 98405005790, 98624827।

0: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
1: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
0: डोटेल मोबाइल हाउस? त्यहाँ के के पाइन्छ र?
1: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
0: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
1: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
0: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन। सिधै आउनुहोस् डोटेल मोबाइल हाउस, मेलम्ची बजारमा।
1: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
0: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840545419, बेलम्ची बजार, सिन्धु विकास बैङ्कको अपोजिट साइड, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
2: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
3: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
2: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
3: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष

0: सोच्नै पर्दैन। आमायाङ्ग्रीको काठ, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने,
1: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
0: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
1: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस्। स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
0: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी, 9800 60 956।
2: कहिले काहीँ सपना ठुलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
3: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
2: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुट्याइदिन्छ।
3: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
2: Tapaiko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishyatirako vastavik yatra ho.
3: Aajai samparka garnuhos, Dream City Abroad Education Consultancy Private Limited, Chave Hill, Chuchepati Chowk, Kathmandu.
2: Phone 9866279606, 9845674956, 01592404.
3: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
4: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
5: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाव पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
4: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
5: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
1: सम्पर्क 9800 38 32 963, 9761 81 00 53।
6: नमस्कार, म विभव, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत छ साथीहरू रेडियो मेलम्ची 107.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम बालबगैँचामा। कार्यक्रम बालबगैँचामा तपाईँहरूलाई विभिन्न कथा कविता र चुटकिला सुनाउनको लागि म तपाईँहरूकै साथी कौशिला नेपाली उपस्थित भएको छु। यो कार्यक्रम बाल बगैँचा तपाईँहरूले रेडियो मेलम्ची 107.2 मेगाहर्जबाट 5 बजेपछि सुन्न सक्नुहुनेछ। यो कार्यक्रम बाल बगैँचामा हामी तपाईँहरूलाई उपयोगी हुने जानकारी लगायत कथा कविता र चुटकिला सुनाउने गर्छौँ। त्यसै गरी यो कार्यक्रम बाल बगैँचामा हामी तपाईँहरूको प्रतिभालाई पनि उचित स्थान दिनेछौँ। यो कार्यक्रम बाल बगैँचा तपाईँ हामी जस्तै विद्यालयमा पढ्दै गरेको साथीहरूलाई लक्षित गरेर ल्याएको रेडियो कार्यक्रम हो। कार्यक्रम बाल बगैँचा तपाईँहरूले रेडियो मेलम्ची 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुनेछ भने इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा पनि यो कार्यक्रम तपाईँले www.radiomelamchi.com लगइन गरेर संसारको जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा गीत सुन्छौँ, त्यसपछि भने उपस्थित हुन नै छौँ तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल

गीतपछि पुनः स्वागत छ साथीहरू कार्यक्रम बालबगैँचामा। अब भने साथीहरू कार्यक्रम बालबगैँचामा कथाको पालो भएको छ र कथाको शीर्षक छ डुहुरे मुसो र सेतो बिरालो। कथा मोहनराज शर्माले लेख्नु भएको हो र कथा कस्तो छ रेडियो नजिकै आएर सुन्नुहोला है त। डुहुरे मुसाहरूको एउटा हुल जनता विद्यालयमा बस्दथ्यो। मुसाहरूले विद्यालयको कार्यालयलाई आफ्नो मुख्य थलो बनाएका थिए। एक दिनको कुरा हो, विद्यालयको पाले ठिक 5 बजे कार्यालयको ढोका थुन्यो। ढोका बन्द हुन साथ मुसाहरू लुकेको ठाउँबाट फुत्त फुत्त बाहिर निस्केर कोठाभरि नाच्न र उफ्रन थाले। टिन टिन टिनिन्न बुढो मुसाले टेबलमाथि रहेको घन्टी बजायो। घन्टीको टिन टिन सुनेर कोठाका सोफा, गलैसा, दराज, भित्ते घडी र बिजुली पङ्खामा गुद्रुक गुद्रुक उफ्रेर रमाइलो गरिरहेका सबै मुसाका कान ठाडा ठाडा भए। तिनीहरू चाँचा र चिचीको स्वर उडालेर आँखा झिमिक गर्न नपाउँदै टेबलमाथि पुगी बुढो मुसाको वरिपरि गोलो पाराले बसे। सबै बसेपछि बुढो मुसो लौरो टेकेर बिस्तारै उभियो र खोक्दै त्यसले भन्यो, प्यारा डुहुरा डुहुरीहरू हो, अचेल हाम्रो खराब दिन आइरहेको छ। रोजै हामी मध्ये 1-2 जना हराउन थालेका छौँ। यसैबारे कुराकानी गर्न मैले तिमीहरूलाई यहाँ डाकेको हुँ। त्यहाँ भएका मुसाहरूमा सबैभन्दा बाटो एउटा तन्नेरी मुसो थियो। त्यसले चस्मा ठिक गर्दै भन्यो, बाहिर पाले घरको छेउमा अचेल बेला बेला एउटा सेतो बिरालो राजु आएर बसिरहेको थियो। पक्कै पनि त्यो पड्के दाउ छोपेर मुसा पक्रिन पल्केको हुनुपर्छ। त्यो कुरा सुनेर मुसाहरू डरले थुरुर भए। तिनीहरूलाई मथर पार्न तन्नेरी मुसाहरूले सान्त्वनाको शीतल वचन छर्कियो, शान्त यसरी उर्लिएर हुँदैन, हामीले सेतो बिरालोलाई यहाँबाट धपाउने जुक्ति निकाल्नु पर्छ। जति बल गरे पनि मुसाहरूले कुनै जुक्ति फुकाउन सकेनन्। तिनीहरू पसिना पसिना भए। तिनीहरूको यस्तो दयनीय अवस्था देखेर तन्नेरी मुसाले जोसका साथ भन्यो, सुन्नुहोस्, म एउटा जुक्ति भन्छु। जुक्ति के हो भने हामी सबै त्यस आइलाग्ने बिरालो माथि जाई लाग्नु पर्छ। अलि जोसिँदै र अलि हच्किँदै सुकुटे मुसाले भन्यो, खोइ कसरी जाई लाग्ने होला, त्यसले त नजिक पर्न साथ काँचै निल्छ। त्यो कुरा सुनेर बुढो मुसाले पुच्छर ठाडो पार्दै भन्यो, नानीहरू हो, एकतामा ठूलो बल हुन्छ, हामी एक भएर बिरालोको सामु जाउँ र त्यसलाई धपाऊ। बुढो मुसाको कुरा सुनेर मुसाहरू बिरालोलाई धपाउन एकदमै जमजमाए। हातमा कलम पेन्सिलहरू जस्तै कुनै न कुनै हतियार लिए सबै मुसाहरू छाती उचालेर लाममा उभिए। बुढो मुसोले आदेश दिएपछि डुहुरो मुसोहरूको त्यो सुजित सेना बिरालोलाई धपाउन कोठाबाट बाहिर निस्कियो। लामका अघि अघि जोसिलो गीत गाउँदै तनेरी मुसो हिँडेको थियो। पल्लो घरका छेउमा सेतो बिरालो मुसाको सातो उडाउन पर्खेर बसेको थियो। जोसमा उफ्राउँदै र कराउँदै डुहुरो मुसाहरू बुरुक बुरुक आफूतिर आउँदै गरेको देखियो। त्यसले तिनीहरूलाई एकता र अखण्डताको सङ्कलनमा सातो गयो र त्यसलाई खलखली पसिना आयो। एकासे त्यसले विद्यालयको पर्खाल छेउ फालिएको कालो छाताको झुप्रो कपडालाई सम्झियो। त्यस कालो कपडाबाट आफ्नो बचाउ हुने भनेर बिरालो मुसुक्क हाँस्यो। बिरालोको नजिक पुगेर धारे हात हल्लाउँदै मुसाहरूले नारा घन्काए, त मुसा खाने भागिजा, तलाई हामी खोज्दै खोज्दै छौँ। बिरालो नरम भएर भन्यो, सत्य सत्य, म मुसा खान्न। ऊ त्यहाँ पर्खालको पल्लो कुनामा एउटा कालो बिरालो बस्छ, मुसा खाने काम त्यही सैदुवाको हो। त्यसको कुरा पताएर मुसाहरू कालो बिरालो रहेको पर्खालतिर लागे। त्यही मौका छोपेर सेतो बिरालोले लामको पछि मुसालाई च्याप्प समात्यो। संयोग वंश त्यसै बखत तनेरी मुसाले पनि पछाडि फर्केर हेर्यो। आफ्नो रहस्य नखुलोस् भनेर सेतो बिरालोले समातेको मुसालाई हतपत छोडेर उनीहरूलाई विदा गर्ने ढाँचामा हात हल्लाउन थाल्यो। मुसाहरू त्यहाँबाट कालो बिरालो तर्फ लागेको हुँदा बिरालो पनि त्यतैतिर लाग्यो। उपल्लो घरको पालमा छिरेर छोटो बाटोबाट पर्खालतिर हानिएको हुँदा मुसा भन्दा पहिला त्यहाँ आइपुग्यो। त्यसले त्यहाँ मिल्काएको कालो कपडा ओढेर जिउमा ढाक्यो। त्यो त्यहाँ कालो बिरालो बनेर बस्यो। त्यहाँ पुगेर मुसाहरूले चर्को नारा लगाए, कालो बिरालो भागिजा, तलाई हामी खोज्दैछौँ खोज्दैछौँ। कालो बिरालोले शान्त रहेर भन्यो, सत्य, म मुसाहरूको रक्षक हुँ। उति सेतो बिरालो चाहिँ असाध्यै मापाको छ, मुसा खाने त्यही पाजीलाई देख्नै पर्छ। कालो बिरालोको भनाई ठिक लागेर मुसाहरू मुरमुरिँदै सेतो बिरालो तर्फ फर्के। त्यही मौका छोपेर बिरालोले लामको पछाडि मुसालाई समाउन कालो कपडाबाट हात बाहिर निकाल्यो। तनेरी मुसाले आँखा कर्के पारेर हेरिरहेको हुँदा बिरालोले यसपटक पनि मुसा हात पार्न पाएन। खिसिक्क पर्दै त्यसले हतपत आफ्नो हातको कालो कपडा भित्र लुकायो। मुसाको लाम केही पर पुगेपछि त्यसको कालो कपडा
थालो। चाल मारेर त्यो अघिकै छोटो बाटो गरी पल्लो घरको छेउमा आयो। खैला बैला गर्दै मुसाहरू पनि त्यहाँ आइपुगे। तनेरी मुसाले सेतो बिरालोको कानमा कालो कपडाको धागो लटपटिएको देख्यो। त्यसले बिरालोको कालो चाला बुझ्यो। त्यसले मोटो मुसा र सुकुटे मुसासँग सुटुक्क साउती गर्यो। यी दुवै मुसाहरू गुडको ठुलो बोतल लिएर लुसुक्क कालो कपडा भएको पर्खालतिर लागे। मुसाहरू सामान्य आएपछि सेतो बिरालोले आफ्ना दुवै कान समायो र क्रिया खायो र तरक्क आँसु झार्यो। त्यसले आफू होइन कालो बिरालो नै मुसाहरूको बैरी हो भनेर पत्याएर तिनीहरूलाई गराई छोड्यो। सेतो बिरालोले कुरा पत्याएर मुसाहरू कालो बिरालो माथि खनिने सुर झिकेर फुर्तीसाथ फेरि पर्खालतिर लागे। बिरालो पनि पलको बाटो त्यतैतिर लाग्यो। पर्खालमा पुगेर सेतो बिरालोले फेरि कालो कपडा घमलङ्ग ओढ्यो। मोटो र सुकुटे मुसाले त्यस कालो कपडा भित्र बाक्लो गरी गुदै गुदो दलेका थिए। बिरालोले ओढ्न साथ कालो कपडा त्यसका जिउमा लपक्कै टाँसियो। त्यसले बिरालोका आँखा पनि टम्मै बनायो। त्यसै बेला कराउँदै र उफ्रदै मुसाहरू त्यहाँ आइपुगे। आतिएको बिरालो एकदमै हतारिएर एकातिर दगुरियो। आँखा छोपिएकाले बिरालो पर्खालमा डम्मै ठोकियो र उत्तानो परेर पछारियो। त्यसको त्यो हविगत देखेर मुसाहरू मजा मानी मानी गलगल हाँसे। बल्ल तल्ल उठेर बिरालो अर्कोतिर भाग्यो। यसपटक त्यो पाले घरको भित्तामा ठोकियो र तीन बल्ल्याङ खाएर ढुङ्गामा थिचारियो। रमाएर खुचिङ गर्दै मुसाहरूले थप्पडी बजा रन थनिँदै बिरालो उठ्यो। उठ्न साथ त्यसले जताबाट पायो त्यतै भागेको भागे गर्यो। एकैछिनमा त्यो सबैका आँखाबाट ओझेल भयो। बिरालोले त्यसरी कुलेलाम ठोकेको हुँदा मुसाहरूले ठुलो हर्क बढाई गरे। केही बेरसम्म त्यहाँ नाचगान गरेपछि डोहोरे मुसाहरूको त्यो हुल लाभलस्कारका साथ विद्यालयको आफू बस्ने कार्यालय कोठामा फर्कियो। मैले तपाईँहरूलाई भर्खरै सुनाएँ साथीहरू डुहुरो मुसो र सेतो बिरालो शीर्षकको कथा। अब भने साथीहरू कार्यक्रम बाल बगैँचामा गीतको पालो भएको छ। त्यसपछि भने उपस्थित हुने नै छौ तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीतपछि पुनः स्वागत छ साथीहरू कार्यक्रम बाल बगैँचामा। अब भने साथीहरू कार्यक्रम बाल बगैँचामा कविताको पालो भएको छ र कविताको शीर्षक छ भाले करायो। कविता रमेश चन्द्र घिमिरेले लेख्नु भएको हो। कविता कस्तो छ रेडियो नजिकै आएर सुन्नुहोला है त। कुकुरी का गरेर रातो भाले करायो, त्यो भालेको स्वर सुनि भाइ डरायो, त्यो भालेको स्वर सुनि भाइ डरायो। सस्तो पाई महँगोमा बेच्न लाने हो या, अलि ठुलो भएपछि काटी खान हो या, के को आँट गरेर ल्याउनु भयो भाले, जे भए नि हाम्रो घरमा आयो रातो भाले, जे भए नि हाम्रो घरमा आयो रातो भाले। साँझ पर्दा आउँछ दिउँसो कता जान्छ जान्छ, छरिएका कनिका र चामल दाना खान्छ। त्यो भालेले यतिसम्म गर्छ काम ठिक्क, तर फोहोर बिस्टाउँदा पो लाग्छ साह्रै दिक्क, तर फोहोर बिस्टाउँदा पो लाग्छ साह्रै दिक्क। भाले किन ल्याएको त नि सोधे बाबासँग, बाको उत्तर सुनेपछि परे म त दङ्ग। भन्नुभयो भाले हिजो मैले गएर ल्याए, तिम्रो हातमा घडी छैन त्यही भएर ल्याए, तिम्रो हातमा घडी छैन त्यही भएर ल्याए। ढिलो उठ्ने बानी थियो छिटे उठ्ने गरायो, कुकुरी कहाँ गरेर रातो भाले करायो, कुकुरी कहाँ गरेर रातो भाले करायो। भर्खरै सुनाए साथीहरू भाले करायो शीर्षकको कविता। अब भने साथीहरू कार्यक्रम बाल बगैँचामा छोटो मिठो गीत सुन्छौँ, त्यसपछि भने चुटकिला लिएर उपस्थित हुने नै छु तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीतपछि पुनः स्वागत छ साथीहरू कार्यक्रम बाल बगैँचामा। अब भने साथीहरू कार्यक्रम बाल बगैँचामा चुट्किलाको पालो भएको छ र चुट्किला कस्तो छ रेडियो नजिकै आएर सुन्नुहोला है त। चुट्किलाको शीर्षक छ एघार रथ। बुढी रामका बुबा दशरथ थिए, दशरथका बुबा एघार रथ थिए। बुढा अब तिमी भन एघार रथका बुबा को थिए। बुढा एघार रथका बुबा बाह्र रथ थिए। चुट्किला साथीहरूलाई मन पर्यो होला भन्ने आशा राखेको छु र यस्ता यस्तै रमाइला प्रस्तुतिहरू गर्दा गर्दै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र समयले पनि नेटो काट्दै गएको छ। यो कार्यक्रम बाल बगैँचा तपाईँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4011-36 फोन गरेर तपाईँ आफ्नो मनमा लागेका जिज्ञासाहरू पनि राख्न सक्नुहुनेछ। अब भने कार्यक्रम बाल बगैँचाबाट बिदा हुने बेला भइसकेको छ र कार्यक्रमको अन्तिममा सुमधुर गीत छोड्दै म कार्यक्रम प्रस्तुता कौशिला नेपाली बिदा हुन्छु। हस्त नमस्ते।

0: रेडियो मेलम्ची 107.2 MHz
1: सादर अनुरोध
2: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
1: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
2: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन्छ अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 98 5 52 992 क्याम्पस सञ्चालन समिति अध्यक्ष

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोप्राइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454।
1: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
3: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
0: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
1: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
0: सुरसिंह झरना, पालचोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
3: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
0: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा! प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
3: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98 41 14 00 07, 98 23 51 50 34।
1: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाईको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।

0: नमस्ते, म तपाईँहरूकै सुन्ताली, अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: म पनि सुन्छु,
0: अनि तपाईँहरू पनि सुन्नु।

0: the cutting edge.
1: You are listening to Radio Milamsi 107.2 MHz.
2: Not to mention station sweepers.
3: Dai, घर त फेरि बनाउनु पर्ने भयो त के सोच्नु भएको छ
4: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त
3: हो र दाई मैले पनि त्यही सोचिरहेको छु अनि दाइ घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त
4: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ त्यहाँ घर निर्माणको लागि रड सिमेन्ट जस्ता पाता स्क्वायर पाइप रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ गाडी भाडामा पनि पाइन्छ
5: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ
6: प्रोपाइटर दिनेश थापा न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स हेलम्बु सार सेरा प्रहरी चौकी सँगै
4: सम्पर्क नम्बर 9861-50-83-36
6: 9809-95-452
7: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
8: बिजी बेकरी
9: बिजी बेकरी
8: होइन सबैजना बिजी बेकरी मात्र भन्छन् त्यहाँ छ चाहिँ के
7: सबै थोक छ नि सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब दुनोट कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ
8: त्यस्तै बर्थडे एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ
10: बीजी बेकरी हाउस मेलम्सी हेलम्बु बस पार्क प्रोप्राइटर सुनिल केसी सम्पर्क नम्बर 9809-98-003 9809-98-003
11: ए दिदी किन चिन्तित देखिनुहुन्छ के भयो
12: हेर न बहिनी भैँसी बिरामी भएर दुध दिनै छाड्यो के गर्ने भैँसीलाई औषधि कहाँ पाइन्छ होला मलाई त तनाव पो पर्यो भने
11: अब चिन्ता लिनु पर्दैन दिदी हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि त्यही जानु न
12: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल हजुर यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि घर दैलो उपचार पशु बिमा पशुको गर्भ परीक्षण खसी पार्ने सिङ नआउने बनाउने साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ
11: खनाल एग्रोभेट सेन्टर मेलम्ची बजार पाँच पोखरी जाने बाटो इबी गाडी बस पार्क सँगै प्रोपाइटर आशिष खनाल सम्पर्क नम्बर 9864-49-36-96 9864-49-36-96
5: चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी

स्वर बैरागी च्याङबा जितु लोप्छन, सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङबा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: ए भाइ, यो गाडी कुन बेला जान्छ?
1: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
0: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
1: ए दाई, के टेन्सन लिनु भा, यही लम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
0: ए हो र भाइ,
1: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
0: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
2: ए ल भयो, जाऊ जाऊ कुर्ती, जाऊ जाऊ।
3: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 98-013-62-870।
4: जति घाँस खायो नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
5: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
4: अब बजारमा भन्या जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
5: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
6: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने ओकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
7: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गङ्गा बहादुर दनुवार तथा दशरथ दनुवार।
9: सम्पर्क नम्बर 98-513-13-117, 98-036-79-276।
10: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
11: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
10: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै 2-4 दिनमै सबै बिग्रे।

0: 11 हेलम्बु बस पार्क, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ। कहाँबाट लिनु भएको हो?
3: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
2: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
3: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
2: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
3: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
2: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
3: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
2: प्रोपाइटर दिनेश विश्वकर्मा।
3: सम्पर्क नम्बर 9869691906, 9818-5352-43। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
1: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
4: अब चिन्ता नगर्नुहोस्, लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
1: यहाँ युपिबिसी तथा अल्मुनियमका आकर्षक झ्याल ढोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
4: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
1: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
3: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813-6547।

0: नमस्कार, साँझ 6:30 बजेको मेलन सुरुवारीमा तपाईँलाई स्वागत छ। मध्यवीन ढुङ्गाना सुरुमा मुख्य समाचार शीर्षक। हिमाली विपत्रवासीय सीमा भन्दा परको साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको भनाई। बढ्दै कोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसालो नहुने मुख्यमन्त्री थापाको जिकिर। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्ने। इतर समूहले 77 जिल्लामा खटायो प्रतिनिधि। ग्यासको सहज वितरणको माग गर्दै नेकपा बहुमतको प्रदर्शन। मधेसमा अस्थायी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन। चिलीको एक वृद्धाश्रममा भीषण आग लागि, कम्तीमा 16 जनाको मृत्यु। कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो। र युएईलाई हराउँदै नेपाल एसएससी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने।
1: सूचना यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनुहुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
0: मेलन सुरुवारी अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पारे साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भटेकोशी विपदबाट देखिएको बताउनु भयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण गर्ने नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यवहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। सन् 2019 स्थापित रणनैतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार र कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तन भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल र चीन एउटै हिमालय पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमालय क्षेत्रमा हुने बाढी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनियाँ राष्ट्रपति सी जिनपिङले पिङको भनाइ उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसालो नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीको भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको 2010 आएको भटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनःस्थापनाका काम गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो। भटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण भएको कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाको जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभयो। उहाँले बाढी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनु भएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ। आज वीरगन्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता लगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्य एकताको आवश्यकता ल्याउनु भयो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका सहसंयोजक वर्तमान सरकारप्रति जनताको तीव्र आकाङ्क्षा भएकाले जनताको चाहना अनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो। यही भदौ 10 गतेको भट्टेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्ने उहाँको भनाइ छ। उहाँले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गर्नुभयो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्या मात्र का रूपमा हेर नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमाण्डव सम्वादको तेस्रो श्रृङ्खलामा बोल्दै खनालले यस्तो बताउनु भएको हो। यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँगै जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको बताउनु भयो। नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्धि र सङ्कट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो। उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीन विरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो। भट्टेकोशीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्व सूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनु भएको छ। पूर्व प्रधानमन्त्री खनालले नेपाल चीन सम्बन्धलाई थप व्यवहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनु पर्नेमा जोड दिनुभयो। रेलमार्ग, सडक सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआई अन्तर्गत सहमति भएका आयोजनाको कार्यान्वयनमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै खनालले विशेष गरी ट्रान्स हिमालयन बहुआयामी कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित परियोजनालाई गम्भीरतापूर्वक अघि बढाउनु पर्ने बताउनुभयो। नेपाल चीनबीच प्रविधि, अनुसन्धान तथा नवप्रवर्धनमा सहकार्य बढाउन सके त्यसले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने उहाँको भनाइ छ। स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, बलियो सीमापार कनेक्टिभिटी तथा नेपाल चीनबीच सहमति भएका विकास आयोजनाको समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै खनालले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्नु भएको छ। ललितपुरको बिपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा दिउँसो 2 बजे बैठक बोलाइएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक राजनैतिक विषय र पार्टीको आन्तरिक साङ्गठनिक अवस्थाबारे छलफल हुने जनाइएको छ। खाना पकाउने ग्यासको आपूर्ति सहज गर्नुपर्ने माग राख्दै नेकपा बहुमतले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सरकारले खाना पकाउने ग्यास वितरण गर्न नसकेर आफ्नो असक्षमता प्रदर्शन गरेको उक्त पार्टीको आरोप छ। उक्त पार्टीका नेता कार्यकर्ताले माइती घरदेखि बबर महलसम्म प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरू पछिल्लो समय महँगी समेत बढेकाले महँगी नियन्त्रण गर्न समेत माग गरेका छन्। उनीहरूले भोको पेटले के भन्छ, भरे ग्यास दे भन्छ, महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार, दुई तिहारको सरकार, जनतालाई ग्यास खोइ लगायत नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। नेकपा बहुमतका प्रचार प्रसार प्रमुख गुणराज लोइटेलले डिलरहरूले दिउँसो कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बेच्ने गरेको आरोप लगाउनु भयो। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत सातौँ बच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ। मन्त्रालयका अनुसार प्रदेश मन्त्री परिषदको 2083 साउन 28 गतेको निर्णय अनुसार अस्थायी दरबन्दी सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागि उल्लेख छ। सोही निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै निर्देशन पालना गर्न भनिएको हो। पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पठाइएको छ। मन्त्रालयले अस्थायी दरबन्दीमा रहेका कर्मचारीको कामकाज र हाजिरी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न यस्तो निर्देशन जारी गरेको जनाएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन भनेको हो। अबको तीन दिन भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 गते मङ्गलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही ठाउँमा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। ती क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरेको महाशाखाले जनाएको छ। पछिल्लो 24 घण्टामा रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यकासहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मध्य प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
2: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
3: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
4: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
3: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
4: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
1: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
5: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
4: सम्पर्क नम्बर 98-61-50-83-36,
5: 98-39-95-452।
6: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यहीँ थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
7: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि। अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपाल चोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ। अब त्यतै जानुस्।
8: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
7: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
8: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार, जय पाल्चोकी एबी बसवार सँगै।
7: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 98-43-23-58-99, 98-10-022-355।
9: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
10: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौ।
11: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौ। भूकम्प थेग्ने संरचना बनाऊ।
1: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
12: रेडियो मेलम्ची 107.2 MHz।
0: ब्रेकपछि मेलम्ची सुरुवारीमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली काङ्ग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले 77 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँचथरमा सूर्य कुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बू, मोरङमा भीम पराजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ। 17 र 18 गति बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज 15 गतिदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समयसीमा पनि तोकिएको छ, जस अनुसार जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गतेभित्र गठन गरिसक्नुपर्नेछ। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चौरीदीको कृष्ण भर्क सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिङ सडक योजना, पश्चिम गण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। भदौ 10 भट्टेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्ण भीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका सहित सार्वजनिक गरेको छ। इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्र पद शुक्ल द्वितीयदेखि सुरु हुन्छ। इन्द्रजात्राको लिङ्गो उठाउन, रुख काट्न जानका लागि वन यात्रा गर्न जाने सहित भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। रुख काट्ने सहित राति 8:47 भएको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वज को लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 गते शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्र ध्वजोत्थानको साइत असोज 7 गते बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक भट्टराईले बताउनुभयो। यसै गरी इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। यसै दिन राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तित्वको हनुमान ढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उल्लेख गर्नुभयो। असोज 10 गते शनिबार मातिर टोल यात्रा गराइनेछ। असोज 13 गते मङ्गलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ। यसै दिन राति 9:25 इन्द्रध्वजको लिङ्गो ढाल्ने सायद रहेको समितिले जनाएको छ। लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि 13 लामो इन्द्र जात्रा समापन हुन्छ। भट्टेकोशी बाढीमा अभिभावक गुमाएका 25 बालबालिकालाई चेतना सन्देश नेपाल बालगृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बालगृहले बाढीबाट अभिभावकविहीन भएका 25 बालबालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भट्टेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बालबालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बालगृहमा अहिले पनि विभिन्न कारणले अभिभावकविहीन भएका 28 बालबालिकालाई पठन पाठनसहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ। अब आर्थिक समाचार। रसुवाको भट्टेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो, तर भोटे कोशी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले असोज 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा भदौ 1 गतेदेखि 15 गतेसम्म बिल बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिन एकजनाका दरले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिनेछ। यस्तै भदौ 1 देखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ताहरू मध्येबाट 1 जनालाई 10,00,000 रुपियाँ राशिको करदाता बम्पर पुरस्कार प्रोत्साहन पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रुपियाँ पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ। सोही अवधिका उपभोक्ताहरू मध्येबाट 1 जनालाई 10,00,000 रुपियाँ वार्षिकको बम्पर पुरस्कार प्रदान गरिनेछ। यसरी असोज 1 गते भदौ महिनाका 1,33,334 रुपियाँका 31 जना विजेता र 10,00,000 रुपियाँका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा 100 रुपियाँ भन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्ने विभागले जनाएको छ। विभागका अनुसार अनलाइन मार्फत गरिएको कारोबार स्वत सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ। नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारको लागि योग्य बन्न कुपन लिनुपर्ने हुन्छ। अब केही विदेशका प्रसङ्ग। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको हो। उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी सङ्कटको अग्रपङ्क्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 वटा प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि जोड दिनुभएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रत्यक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ। चिलीको उराउकानिया क्षेत्रमा रहेको वृद्ध वृद्धाको हेरचाह केन्द्रमा भीषण आगलागी हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। शुक्रबार राति पित्रुस्केनमा लागेको आगोले भवन पूर्ण रूपमा जलेको बताइएको छ। घटनामा केही मानिस अझै भवनभित्र फँसेको हुन सक्ने आशंका गरिएको छ। उराकाउनिया प्रहरी प्रमुख जनरल मिगेल हेरेलाले हेरचाह केन्द्रमा रहेका 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको बताउनु भयो। अग्नि नियन्त्रकहरूले घटनास्थलबाट 16 जनाको शव फेला पारेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन। घटनास्थलमा ठूलो संख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिने तथा भवनभित्र अन्य व्यक्ति फँसेका छन् कि छैनन् भन्ने खोजी भइरहेको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाकेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण 3,398 जनाको मृत्यु भएको छ भने 1,671 जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्क अनुसार संक्रमित मध्ये मृत्यु हुने दर 48.4% रहेको छ। इबोलाको प्रकोप कङ्गोका 7 प्रान्तका 62 स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुद इबाङ्गी प्रान्तमा पनि 1 जनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो। सुद उभाङ्गीमा पुष्टि भएको संक्रमण दक्षिण किभू प्रान्तबाट यात्रा गरेर आएका 23 वर्षीय पुरुषमा देखिएको थियो। ती संक्रमितको पछि मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। नेपाल एसएसए प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसएसए प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49 ओभर 1 बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएई का लागि राहुल चोपडाले अभिजित 100 रन बनाउनु भयो। त्यस्तै साहेब खानले 52, अनिस सुरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खैजुमा तानवीरले 15 रन बनाउनु भयो। युएईको 6 विकेटका लागि राहुल चोपडा र साहेब खान बीच 87 रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करुण केसीले 3 विकेट लिनुभयो। ललित नारायण राजवंशीले 2 विकेट लिए। यस्तै दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान 1-1 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गर्नुभयो। उहाँ 106 बलमा 102 रन बनाएर आउट हुनुभयो। यो आरिफको एक दिवसीय क्रिकेटमा 2nd शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर आउट हुनुभयो। त्यस्तै ईशानले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाउनु भयो। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाउनु भयो। बलिङतर्फ युएईका इब्राहर अहमले 4 विकेट लिनुभयो। खोजाइमा विनले 2 तथा हैदर अली र अदीप उस्मानीले 1-1 विकेट लिनुभयो। अब एसिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुनेछ। यसैबीच एएसएससी पुरुष प्रिमियर कपको रोमाञ्चक फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स युएईलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको छ। नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा ओपनर आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतमा 102 रनको शतकीय पारी खेल्नुभयो। अन्तर्राष्ट्रिय एक दिवसीय मा 2nd शतक प्रहार गरेका आसिफ निर्णायक खेलमा टोलीलाई बलियो स्थितिमा पुर्याए बापत प्लेयर अफ द म्याच घोषित हुनुभयो। त्यस्तै प्रतियोगिताभर उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सर्वाधिक 17 विकेट लिएका नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्लेयर अफ द टुर्नामेन्ट बन्नु भएको छ। उहाँले फाइनल खेलमा पनि 1 विकेट हात पार्नुभयो। नेपालले प्रस्तुत गरेको 314 रनको फराकिलो लक्ष्य पछ्याएको युएईले 44 रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। खेल समाचारसँगै हामी मेलम चुरारीको अन्त्यमा आइसकेका छौँ। अन्त्यमा मुख्य समाचार शीर्षक फेरि एकपटक। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको भनाई। बटेकोसे र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्नु नहुने मुख्यमन्त्री थापाको जिकिर। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्ने, इतर समूहले 77 वटै जिल्लामा खटायो प्रतिनिधि। ग्यासको सहज वितरणको माग गर्दै नेकपा बहुमतको प्रदर्शन, मधेसमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन। चिल्लीको एक वृद्धाश्रममा भीषण आग लागि, कम्तीमा 16 जनाको मृत्यु, कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो। र युएईलाई हराउँदै नेपाल एसएससी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने। हवस् त्यही समाचार सँगसँगै साँझ 6:30 बजेको बेलाउन छुट हारिसक्यो। म दिपिन ढुङ्गाना पनि बिदा हुन्छु। सत्य तथ्य र निष्पक्ष समाचार अनि स्वच्छ मनोरञ्जनका लागि रेडियो बेलम 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते। होइन चिटिक्क परेर हतार हतार कता
13: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
0: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
13: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
0: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
14: गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849-071062, 97-17-21-35-73, 97-17-21-35-73।
12: मेलम्ची 107.2 मेगाहर्ज. You're listening to
15: everybody dance now. Dance now.
16: Time check. It's 7 p.m.
17: अहिले साँझको 7 बजेको छ.
16: Time check.

0: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
1: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
0: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
1: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
0: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहबिल काठमाडौँ
1: फोन
0: 01-45-79-115 र 01-45-82-404।
2: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
3: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
4: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ, शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
2: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
4: सुरसिंह झरना, पालचोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
3: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
4: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा, प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
3: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98-41-14-00-07, 98-23-51-50-34।
2: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाईको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य। ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
3: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि, मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
2: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
3: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्, बिग्रिएको मोबाइलको मर्म समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
2: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
3: त्यसको पनि समाधान छ, नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
2: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
3: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
2: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 98-40-54-45-19, बेलम्ची बजार, सिन्धु विकास बैङ्कको अपोजिट साइट, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
5: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
6: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
5: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा, जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
6: Document preparation, interview preparation,
7: विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रिम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
8: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
7: आजै सम्पर्क गर्नुहोस् ड्रिम सिटी अब्रोड एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चाव हिल, चुचेपाटी चोक, काठमाडौँ।
8: Phone 9866279606, 9845674956, 0159240444.
9: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
10: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
11: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाव पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
10: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
11: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
12: सम्पर्क 9808332963,
13: 9761 81 0053।
14: म पनि सुन्छु अनि तपाईँहरू सुन्नुहोस् है।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाडीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्णभीरको सडक आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसिसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलसन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु हुन भन्ने आग्रह गर्न चाहन्छु।
5: नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोऱ्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
6: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
5: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरुष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
7: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
5: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली 1 हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णभीर सडक खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
8: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
5: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ। भुटेकोशी बाढीले 1800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAOले जनाएको छ, बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAOका अनुसार बाढीका कारण करिब 7700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
9: कफी अनुसन्धान कार्यक्रम गुल्मीमा हाल 38 कफीका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्पन्न गरेका छौँ। क्षेत्रको बाह्र व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कबड्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोशी बाढीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
10: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृङ्खला मिलिजुली नेपाली। पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टिल ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
16: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
17: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिसा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिसा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
16: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
18: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँभित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
16: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ। अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
3: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
16: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
19: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोट्या खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
20: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
21: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
14: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जङ्क फुडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो।
2: कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयाती तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
4: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
22: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायः जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
4: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
23: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पथी पनि हुने, सबैलाई पथी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
2: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
24: चाड पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
2: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
25: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी:
26: महिला स्वयंसेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू
25: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
2: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।